0: नेपाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: हरिओम, लाभ रेडियो लिएर आउनु।
4: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा,
3: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङ्गदी FM श्रवण गरौँ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
4: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।
5: बहुभाषा र संस्कृतिको एउटै संगम, तपाईँको आफ्नै रेडियो,
6: तपाईँको आफ्नै रेडियो, रेडियो मर्स्याङ्गदी FM 95 MHz।

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
1: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै।
7: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9846000271 र 9805677272।

0: California. Extreme energy drink.
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460045
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
5: हजुर रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 6 बजेको छ
7: एक्सट्रिम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 5 गते मंगलबार, सन् 2026 मे 19 तारीक अधिक जेठ शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न।
0: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
1: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव, प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
3: सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
0: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित, विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
1: र नेपाल विश्वकप क्रिकेट लीग 2 को 5 स्थानमा उक्लियो सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
6: काया कैरनमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपीट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। संवैधानिक परिषदले सिफारिश गरेका भावी प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा छ, तर कायम मुकायम प्रधान न्यायाधीश मल्लले आफूलाई नै प्रधान न्यायाधीश बनाउनु पर्ने मागसहित दायर रिट तत्काल दर्ता गरेर आजका लागि पेशी तोक्न लिखित आदेश दिएपछि न्यायालयदेखि व्यवस्थापिकासम्म तरंगित भएको छ। मल्लको आदेशपछि मुद्दा दर्ता गर्ने प्रशासनिक निकायको नेतृत्वमा रहेका मुख्य रजिष्ट्रार र रजिष्ट्रार कार्यालय छलेर निस्किए। यता प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मल्लको आदेश सर्वोच्चको प्रशासनिक प्रक्रियामाथिको हस्तक्षेप भन्दै विरोध समेत जनाएका छन्। वरिष्ठतम न्यायाधीश मल्ललाई प्रधान न्यायाधीश सिफारिश गर्नुपर्ने मागसहित वैशाख 25 आएका तीनवटा रिट निवेदन सर्वोच्चले दर्पित गरेको थियो। त्यस विरूद्ध निवेदकहरू वैशाख 28 निवेदन लिएर आएका थिए, तर दर्ता भएको थिएन। यही गुनासो लिएर निवेदकहरूले हिजो बिहानै कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई भेटेका थिए। त्यसपछि मल्लले सर्वोच्च प्रशासनलाई हिजो दिउँसो 1 बजेभित्र निवेदन दर्ता गरी आज मंगलबारका लागि पेशी तोक्न आदेश दिनुभएको थियो। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलले प्रधान न्यायाधीश सिफारिशको निर्णय विरूद्ध रिट दरपीटका विषयबारे आफूले कुनै टिप्पणी गर्न नचाहेको बताउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता र सूचना अधिकारीबाट जानकारी लिनुहोला, उहाँले भन्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर मनोज कुमार शर्मा विरूद्धका रिट दर्ता गर्नु भन्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको लिखित आदेशलाई लिएर संसद बैठकमा पनि सवाल जवाब उठेको छ। रासोपाका सांसदद्वय यज्ञमणि नेउपाने र समीक्षा बासकोटाले मल्लको आदेशलाई न्यायालयको प्रशासनिक अधिकारमाथिको हस्तक्षेप भन्दै प्रश्न उठाउनु भएको हो, तर सत्तारूढ़ दलका सांसदको यो प्रश्नलाई विपक्षी एमाले न्यायपालिकामाथि संविधान विपरीत भएको हस्तक्षेप भन्दै प्रतिवाद गरेको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्योल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको बताउनुभयो। सभापति श्रेष्ठका अनुसार आज बिहान 8 बजे शर्मा विरूद्ध परेका उजुरी खोलिनेछ, सांसदहरूलाई वितरण गरिनेछ, 9:45 उजुरीकर्तासँग छलफल गरिनेछ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका छन्। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गरेको थियो। अब सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। आजका विभिन्न पत्र पत्रिकाले खबर छापेका छन्, हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
7: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पैसिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब चार महिना भन्दा कम समय बाँकी छ। एपीजीको जेठको चारदेखि छको सपोर्ट बैठक काठमाण्डुमा जारी छ। काठमाण्डु आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यसपटक आफ्नो उपकार्यकारी सचिव डेभिड सेनन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 एपीजी सचिवालयमा कार्यरत सेनन हाल आफ्नो 24 पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहनु भएको छ र विश्वका सबैभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्ता मध्ये एक मानिनुहुन्छ। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकको खबर कान्तिपुरमा छ।
6: समस्याग्रस्त सहकारी संस्थामा अल्पत्र परेको बचत रकम फिर्ता प्रक्रिया शुरू भएको छ। सहकारी व्यवस्थापन समितिका अनुसार हिजो साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता शुरू गरिएको हो। पहिलो दिन तीनवटा सहकारीका 378 साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले बताउनुभयो। तीमध्ये कान्तिपुर सहकारीका 215 जना, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 बचतकर्ता रहेका छन्। तीन सहकारीका 378 जना साना बचतकर्तालाई गरिएको बचत फिर्ता रकम 13,79,216 रूपियाँ रहेको छ। समितिका अध्यक्ष आचार्यका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गर्ने साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ। अब बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गर्ने तयारी छ। 5,00,000 रूपियाँ भन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र 5,00,000 रूपियाँ भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गमा राखिएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको बचत रकम फिर्ता प्रक्रिया शुरू गरिनेछ।
7: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमन हुने भएको छ। भण्डारीको सदस्यताका विषयमा विवादित एमालेको हिजो गुण्डुमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलीले बैठकमा भण्डारीले सदस्यता नवीकरण गर्ने निवेदन आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा कुमारी अर्यालले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। दुईपटक राष्ट्र प्रमुख भइसकेको भण्डारी पदबाट बाहिरिएसँगै राजनीतिमा सक्रिय हुनुभएको थिएन। उहाँले व्यापी अभियान पनि सञ्चालन गर्नुभयो। विद्या भण्डारीले 2082 साल असार 14 गते जननेता मदन भण्डारीको 74 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो।
6: काया कैरनमा विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने बारे विज्ञ संघको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
8: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
9: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट डब्लू hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: सफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को ढिलोमा जेठ 12 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, सर्वोच्च प्रशासनद्वारा अवज्ञा, सर्वोच्च र कार्यपालिका आमने सामने, संसदमा पनि उठ्यो प्रश्न, प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज, ग्रेलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू, पूर्व राष्ट्रपति भण्डारीलाई एमाले दियो पार्टी सदस्यको निरन्तरता लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। अहिले धेरै विद्यार्थीहरू पढ़ाईसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशीप, जब प्लेसमेन्ट र उद्योगसँग जोड़िने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै केही क्याम्पसहरूले विद्यार्थीलाई पढ़ाईसँगै काम गर्ने वातावरण सृजनासँगै विद्यार्थीलाई व्यवहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यवहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यसै विषयमा साथी महेश गेवालीले शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्नुभएको छ।
5: यो एकदमै राम्रो प्रयास हो, वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर जुन कलेजहरूले अब काठमाडौँका अथवा बाहिरका पनि गइराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ।
6: यसरी नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
5: जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ, अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन्, अनि पैसा पनि हुन्छ। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यही रोजगारी दिन सक्छन्, पढ्दा पढ्दै पनि यो सम्भव छ। कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन् अथवा निजी क्षेत्रसँग सहकार्य गरेर विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन्। 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने पार्टनरसिप डेभलप गर्दै जाने कतिपय एनजिओहरूसँग प्राइभेट कम्पनीसँग ब्याङ्कहरूसँग आइटीका कम्पनीहरूसँग है डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग लोकल गभर्मेन्टसँग उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन् ह्युमन रिसोर्स हामीसँग छ तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने सम्पर्क गराइदिने यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन्।
6: विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छ
5: म यहीँ बसेर यहीँ गर्थे भनेर चाहनेहरूको लागि त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौ नि त उद्यमशीलता सिकाउन सकिन्छ अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर विदेश हिँड्नु परेको यतिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन् उनीहरूलाई त टिकाउन सकिन्छ। सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई अब अहिलेको त ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
6: अब यो अभ्यास सफल बनाउन विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौँ विद्यालय निजी क्षेत्र उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा सँगसँगै सरकारको त छँदैछ
5: सरकारले गर्ने भनेको नीति कार्यविधिहरू बनाइदिने कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै धेरै ठूलो इन्कमको धेरै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन जिरोबाट सुरु गर्नुपर्छ त्यसको लागि तयार हुनु पर्यो मानसिक रूपले तयार हुनु पर्यो।
3: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। पढ़ाईसँगै रोजगारीको अवसर र सम्भावना तथा आवश्यक नीतिगत अव्यवस्थाबारे बरालसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
10: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
11: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
10: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फेरि एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार सहायक हवलदार अनिता कार्कीले आइतबार बिहान 10:20 र सहायक निरीक्षक निमदिक्की शेर्पाले बिहान 11:55 जाँदा सफलतापूर्वक सगरमाथाको शिखर चुम्नु भएको हो। सहप्रवक्ता थापाले विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक उपलब्धिले संगठनभित्र महिलाहरूको सहभागिता क्षमता र नेतृत्वलाई थप प्रेरणा र प्रोत्साहन मिलेको बताउनु भएको छ। यसैबीच पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको आधिकारिक द हिमालयन डेटाबेसको अभिलेख अनुसार अहिलेसम्म नेपालका 3 सुरक्षा निकाय नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 147 सुरक्षाकर्मी सगरमाथाको चुचुरोमा पुगेका छन्। सशस्त्र प्रहरी बलले हिमाल आरोहणलाई केवल शौकका रूपमा मात्र नभई उच्च हिमाली खोज तथा उद्धार क्षमता बढ़ाउने

0: उत्तराखण्डको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। अफ्रिकाको विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयबाट 35 जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ। टोलीसँगै 7 टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ।
1: अब खेल सम्बन्धी खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। जीतसँगै नेपाल लीग 2 तालिकामा 27 खेलमा 22 अंक सहित 5 औं स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपालले जेठ 8मा अमेरिकासँग खेल्नेछ। हिजोको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। उनले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए।
0: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विकेटले विजय भयो। जीतसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्ले अफमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 विकेट गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर लक्ष्य भेटायो। हैदराबादका ईशान किशनले 70 रन बनाए। आईपीएल क्रिकेटको अंक तालिकामा हैदराबाद 13 खेलमा 16 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अंकका साथ तालिकाको 6ठौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ।
1: इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरिएकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्योल प्रति क्षमा मागेको हो। अर्ती र ओखती धेरै चाहिँदैन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा। सर्वोच्च र कार्यपालिका आम्ने सामने। संसदमा पनि उठ्यो प्रश्न।
0: ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू।
1: विद्यार्थीलाई पढ़ाईसँगै कमाईसँग जोड्ने वातावरण बनाउनु पर्ने विज्ञको सुझाव। प्रभावकारी कार्यान्वयन गर्न सकेमा विद्यार्थीको बाध्यात्मक वैदेशिक पलायन कम हुन सक्ने।
0: कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 जना भन्दा धेरै शंकास्पद संक्रमित। विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्र बुनियामा।
1: र नेपाल विश्वकप क्रिकेट लीग 2 5 औं स्थानमा उक्लियो। सन्दीपको विश्व कीर्तिमान। आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्ले अफमा।
0: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टी सदस्यतामा निरन्तरता दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमालेको पार्टी कार्यालय छ। पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने व्यक्ति बैठकमा सहभागी हुँदै हुनुहुन्छ। पार्टीका एकजना नेता जस्ता देखिने व्यक्तिले अर्को एकजनालाई भन्दैछन्, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्यज्यू भन्नु बुझ्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 6:35 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रैथाने तथा स्थानीय बाली उत्पादन तथा बजारीकरणका लागि मध्य नेपाल चार दुई पिप्लेमा रैथाने कृषि हाट बजार सञ्चालन, सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना 35 दिनभित्र स्वयंले हटाउन विशेषहर नगरपालिकाको आग्रह, लमजुङ प्रहरीद्वारा वैशाख महिनाको कार्य सम्पादन सार्वजनिक र विशेषहरमा अति विपन्न घर परिवारलाई व्यवसाय शुरू तथा सुधार सम्बन्धी प्रशिक्षण। अब समाचार विस्तारमा। लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर चार दुई पिप्लेमा रैथाने कृषि हाट बजार सञ्चालन भएको छ। स्थानीय जातका रैथाने बालीको संरक्षण, प्रवर्धन र बजारीकरणको लागि पहिलो पटक मध्य नेपाल रैथाने कृषि हाट बजार सञ्चालन भएको हो। हाट बजार नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्र एफएओ तथा इन्टरनेशनल ट्रिएटी अन प्लान्ट जिनेटिक रिसोर्सेस फर फूड एण्ड एग्रीकल्चरको सहयोगमा मध्य नेपाल नगरपालिकाले आयोजना गरेको हो। हाट बजारको औपचारिक उद्घाटन गर्दै मध्य नेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले गर्नुभएको हो। वहाँले किसानले बिक्रीका लागि ल्याउनु भएको स्थानीय उत्पादन खरिद गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो। रैथाने बाली र स्थानीय उत्पादनहरू नेपाली कृषि संस्कृतिको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने आवश्यकता ओल्याउनुभयो। लोप हुँदै गएको रैथाने बाली तथा परम्परागत खाद्य संस्कृतिको जगेर्ना गर्दै स्थानीय किसानलाई उत्पादनप्रति प्रोत्साहित गर्ने लक्ष्यसहित हाट बजार सञ्चालन गरिएको नगर प्रमुख पाण्डेले बताउनुभयो। वहाँले स्थानीय किसानले उत्पादन गरेका अर्ग्यानिक तथा परम्परागत खाद्य वस्तुको बजारीकरणमा नगरपालिका सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मध्य नेपाल चारका वडाध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पाँचका वडाध्यक्ष ओम वीर गुरूङले रैथाने तरकारी तथा स्थानीय उत्पादनको महत्वबारे जानकारी सहित स्वागत मन्तव्य राख्नु भएको थियो। जिंक बैंकका प्रमुख डाक्टर बालकृष्ण जोशी, नगर उपप्रमुख सीता गुरूङ, स्थानीय कृषकहरू बालकुमार जोशी र सोमराज घिमिरेले मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख धीरजंग शाहीले गर्नुभएको थियो। हाट बजारमा स्थानीय कृषकहरूले उत्पादन गरेका कर्कलो, न्यूरो, फर्सीका मुन्टा, बोडी, करेला, लौका, कुविन्डो फर्सी लगायतका तरकारी बालीहरू, कोदोको पिठो, सेलरोटी, फाफरको पिठो लगायतका रैथाने बाली उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो। त्यसै गरी मोही, दूध, खीर, नाङ्लो, डोको, गुन्द्री लगायत स्थानीय परम्परागत सामग्री सहित 50 भन्दा बढ़ी प्रकारका कृषि तथा घरेलु उत्पादन राखिएको थियो। कार्यक्रममा मध्य नेपाल दुईका वडाध्यक्ष पद्यबहादुर थापा, तीनका वडाध्यक्ष केशव नेउपाने, नौका वडाध्यक्ष महेश पाण्डे, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, किसान तथा स्थानीय वासीको उल्लेखनीय उपस्थिति रहेको थियो। हाट बजार मार्फत स्थानीय किसान र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित हुनुका साथै रैथाने बाली तथा स्थानीय उत्पादनको संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन्। रैथाने बाली स्थानीय जातका कृषि उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले नगरपालिका अबदेखि महिनामा दुई पटक तथा प्रत्येक 15 दिनमा रैथाने कृषि हाट बजार सञ्चालन गर्ने योजना बनाएको वडा नम्बर चारका अध्यक्ष राम बहादुर श्रेष्ठले बताउनुभयो। नगरपालिकामा स्थानीय जातका तरकारी, अन्न बालीसँगै परम्परागत हस्तकलाका सामग्री उत्पादनसँगै रैथाने बालीमा विशेष गरी रातो अनती, कोदो, मकै, फापर, कागुनोको खेती तथा उत्पादन हुने नगरपालिकाले जनाएको छ। विशेषज्ञ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा निर्माण भएको संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। स्थानीय सरकार संचालन ऐन 2074 दफा 97 तथा नेपाल सरकारको शासकीय सुधारको 100 बुँदे कार्यसूची अन्तर्गत नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि विशेष अभियान सहित सूचना जारी गरेको हो। नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार नगरपालिकाभित्र रहेका बाटो, कुलो, पोखरी, मसानघाट, गौ चरण लगायतका सरकारी तथा सार्वजनिक जग्गा, घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरी अतिक्रमण गरिएको भएमा 35 दिनभित्र आफै हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने नगरपालिकाले प्रचलित कानून अनुसार डोजर प्रयोग गरी संरचना हटाउने, त्यसमा लागेका सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल गर्ने तथा कानूनी कार्यवाही प्रक्रिया समेत अघि बढ़ाइने चेतावनी दिएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण सम्पूर्ण नगरवासीको साझा दायित्व भएको उल्लेख गर्दै कसैले सरकारी वा सार्वजनिक जग्गा मिचेको, निजी प्रयोजनमा प्रयोग गरेको वा संरचना बनाएको जानकारी भए प्रमाणसहित नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने समेत नगरपालिकाले जनाएको छ। सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियान अन्तर्गत नगरपालिकाले सोमबार सूचना जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङले वैशाख महिनाको कार्य सम्पादन सार्वजनिक गरेको छ। प्रहरीले जिल्ला एवं मतहतका निकायबाट एक महिनाको अवधिमा भएका गतिविधि सहितको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरेको हो। कार्यालयको काम कार्यवाहीलाई प्रभावकारी बनाउन एवं नागरिकको सूचनाको हक सम्बन्धी संवैधानिक हकलाई व्यावहारिक बनाउन मासिक रूपमा कार्य प्रगति सार्वजनिक गर्दै आएको छ। प्रहरीले सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार गत वैशाखमा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ 11 मुद्दा दर्ता भएकोमा जघन्य तथा गम्भीर अपराधमा 3, सहकारी ठगीमा 1, महिला बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधमा 1 र अन्यमा 6 रहेका छन्। त्यस्तै कर्तव्य जान मुद्दामा 1, लागू औषधमा 2, महिला बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधमा 2 गरी 4 पक्राउ गरिएको छ, जसमा 1 महिला र 4 पुरूष रहेका छन्। प्रहरीको प्रतिवेदन अनुसार वैशाख महिनामा 15 फरार प्रतिवादी समेत पक्राउ परेका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ 7 उजुरी परेका छन् भने पीड़कको संख्या 8 रहेका छन्, जसमा पीड़ितको उमेर 17 50 वर्ष र पीड़कको उमेर 20 वर्ष उल्लेख छ। लमजुङ प्रहरीमा 3 महिला, 3 पुरूष, 1 ज्येष्ठ नागरिक र 5 बालबालिका गरी 11 हराएको, उजुरीमा परेकोमा 2 महिला, 1 ज्येष्ठ नागरिक गरी 3 फेला परेका छन्। त्यसै गरी जिल्ला प्रहरी कार्यालयमा गत महिना 10 घरेलु हिंसा सम्बन्धी उजुरी परेकोमा 7 मिलापत्र गराइएको छ भने 1 मुद्दा अदालत पठाइएको छ, 1 छलफल हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ। सोबाहेक जिल्ला प्रहरी कार्यालयमा 150 ठाडो उजुरी परेकोमा सबै उजुरी फर्सोट भएको प्रतिवेदनमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय मार्फत 3 उजुरी आएकोमा 3 फर्सोट भएको छ। वैशाख महिनामा 2 महिलाले आत्महत्या गरेका छन्। त्यसै गरी जिल्लामा गत महिनामा मात्र 15 सवारी दुर्घटना भएकोमा 15 घटनाको प्रहरीले उद्धार गरेका छन् भने प्रहरी चेकिङ मार्फत सवारी साधनबाट ₹11,15,500 राजस्व दाखिला समेत गरेको सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो। प्रहरीले गत महिनामा 3 भरूवा बन्दुक बरामद गरेको, प्राकृतिक सम्पदा दोहन नियन्त्रण तर्फ 8 सवारी नियन्त्रणमा लिई ₹65,000 जरिवाना लिएको र सिमल प्रजातिको काठ 35.7 क्विफिट नियन्त्रणमा लिई 5,500 जरिवाना गरेको समेत प्रतिवेदनमा उल्लेख छ। वैशाख महिनामा मात्र समुदाय तथा विद्यालय केन्द्रित विभिन्न कार्यक्रमहरू, साइबर अपराध, घरेलू हिंसा, सड़क सुरक्षा, सवारी दुर्घटना, लैंगिक हिंसा, लागू औषध, मानव बेचबिखन, आत्महत्या, बाल विवाह, धूम्रपान, मध्यपान, बाढ़ी पहिरो, जातीय छुवाछूत, चोरी, ट्राफिक सचेतना, बाल बालिका विरूद्धको अपराध लगायतका 84 सचेतनामूलक कार्यक्रम समेत गरेको जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ। नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमणसँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
2: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको ASC जन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
4: मर्सिङ FM 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। सुन्दरबजार 9 रहेको भोटेउडार सामुदायिक सिकाई केन्द्रको आयोजना तथा SDCS नमूना सामुदायिक अस्पतालद्वारा संचालित स्टेप अप एण्ड स्केल अप परियोजनाको प्राविधिक सहयोगमा संचालन गरिएको 4 दिने असल खानपान सुधार तथा मिक्स सातु बनाउने तालिम सम्पन्न भएको छ। नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले संचालन गरिएको उक्त तालिममा सुन्दरबजार नगरपालिका वडा नम्बर 7, 8, 9 अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेवीहरू तथा समुदायका महिला पुरूष गरी 18 जनाको सहभागिता रहेको थियो। समापन कार्यक्रम भोटेउडार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मधु कुमारी भट्टराईको अध्यक्षतामा एवं सुन्दरबजार नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो। नगर प्रमुख कोइरालाले पछिल्लो समय बढ़दो मधुमेह, उच्च रक्तचाप, मुटु लगायतका नसर्ने रोग न्यूनीकरणका लागि स्वस्थ खानपान र जीवनशैलीमा सुधार अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमा उपलब्ध खाद्य सामग्रीको सदुपयोग गर्दै पोषणयुक्त आहारको प्रयोग बढ़ाउन यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो। तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी मेघ सातु तथा विभिन्न पोषणयुक्त परिकार बनाउने विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक प्रशिक्षण प्रदान गरिएको थियो। साथै स्वस्थ जीवन, खानपान, सन्तुलित आहार तथा दैनिक जीवनशैली सुधार सम्बन्धी जानकारी समेत दिइएको थियो। कार्यक्रममा सहभागीहरूलाई तालिममा सिकेका सीपलाई व्यवसायमा रूपान्तरण गर्न प्रोत्साहित गरिएको थियो। तालिममा सिकेका सीपलाई सदुपयोग गर्न सकियो भने स्थानीय स्तरमै उपलब्ध स्रोत साधनको उपयोग गरी सर्वोत्तम पिठो तथा पोषणयुक्त खाद्य सामग्री उत्पादन मार्फत स्वरोजगार र आय आर्जनका अवसर सिर्जना गर्न सकिने आयोजकले जनाएको छ। उक्त तालिम एसडीसीएस नमूना सामुदायिक अस्पतालका मनोविमर्शदाता तथा कार्यक्रम संयोजक शोभा ठकुरीको नेतृत्व तथा सहजीकरणमा सञ्चालन भएको थियो। तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य प्रमुख प्रशिक्षकको रूपमा रहनु भएको थियो। बेसी शहरमा विपन्न परिवारका सदस्यलाई व्यवसाय शुरू तथा सुधार सम्बन्धी तालिम प्रदान गरिएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र लमजुङ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एकीकृत परियोजना ढाँचा अन्तर्गत बेसी शहर नगरपालिकाभित्रका अति विपन्न घरदूरीका सदस्यलाई उक्त तालिम दिइएको हो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा बेसी शहर नगरपालिका उद्यम विकास शाखा प्रमुख अञ्जु कुमारी राणाले प्रशिक्षण दिनुभएको थियो। तालिममा व्यवसाय छनौट गर्ने तरिका, व्यवसाय शुरू गर्ने प्रक्रिया तथा व्यावसायिक योजना निर्माणबारे जानकारी गराइएको थियो। आरसीडीसीका परियोजना संयोजक हेमराज विमलीका अनुसार तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यवसाय सञ्चालन गर्न सके वैकल्पिक तथा दिगो जीविकोपार्जनमा सहकार्य पुग्नेछ। तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी पूर्ण बहादुर दुलाल र सुमित्र दुलालले तालिम निकै उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले व्यवसाय शुरू गर्नु अघि व्यवसायिक योजना बनाउनु आवश्यक रहेछ भन्ने महत्वपूर्ण कुरा सिक्न पाएका बताएका थिए। समापन कार्यक्रमको सहजीकरण आरसीडीसीका सामाजिक परिचालक सूर्यमान गुरूङले गर्नुभएको थियो। परियोजना अन्तर्गत आरसीडीसीले आफ्नो कार्यक्षेत्रभित्र बेसी शहरसँगै सुन्दर बजार र दुर्दी गाउँपालिकामा समेत यस्तै तालिम सञ्चालन गरिसकेको जनाएको छ। बेसी शहरको तालिममा 20 जनाको सहभागिता थियो। आरसीडीसीले वर्ल्ड भिजनको सहयोगमा विशेष गरी पोषण सुरक्षा र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। यस तालिमले विपन्न समुदायका व्यक्तिहरूको उद्यमशीलता विकास, जीविकोपार्जन र आय आर्जनमा जोड्न मदत गर्ने विश्वास लिएको छ। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: रैथानी तथा स्थानीय बाली उत्पादन तथा बजारीकरणका लागि मध्य नेपाल 4-2 पिप्लेमा रैथानी कृषि हाट बजार सञ्चालन। सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना 35 दिनभित्र स्वयंले हटाउन बेसी शहर नगरपालिकाको आग्रह। लमजुङ प्रहरीद्वारा वैशाख महिनाको कार्य सम्पादन सार्वजनिक र बेसी शहरमा अति विपन्न घर परिवारलाई व्यवसाय शुरू तथा सुधार सम्बन्धी प्रशिक्षण। बिहान 6:35 बजेको मर्सङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
7: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
8: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0665205209।
11: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
12: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
13: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 7 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.
11: यो मोबाइलले पनि तनावै दियो भने?
5: हैन, के तनाव दियो ए खुशी?
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
16: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: कान्छी गर्भनोनी काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
2: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200119 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन प्रयोजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 42 244।
8: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: नमस्कार, म समीक्षा सेडाई।
1: म सरोज थापा। कृषि ज्ञान केन्द्र लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरामा यहाँहरूलाई स्वागत गर्न चाहन्छौ।
0: कार्यक्रम कृषिका कुरा बिल्कुलै नयाँ कार्यक्रम लिएर हामी उपस्थित भएका छौ।
1: यो कार्यक्रम तपाईँले एफएम ब्यान्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
0: हरेक सोमबार बिहान 7:15 कृषि सम्बन्धी किसान जान्नै पर्ने विषय लिएर हामी आउनेछौ।
1: आशा छ यो कार्यक्रमले तपाईँलाई कृषि उत्पादन गर्न र उत्पादनका क्रममा तपाईँलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ।
0: कार्यक्रम कृषिका कुराको आज पहिलो भाग हो। आजको कार्यक्रममा हामीले अहिले कृषकहरूले थाहा पाउनु पर्ने समयानुकूल विषय राख्नेछौ। हामीलाई थाहा छ कि यति बेला धेरै कृषकहरूले मकै लगाउने तयारीमा हुनुहुन्छ।
1: कतिपय अवस्थामा मकै खेती लगाउने तरिका, गुडमेलको तरिका थाहा नपाउँदा अपेक्षाकृत मकै उत्पादन नभएको कृषकहरूको गुनासो हामी सुन्ने गरेका छौ। आजको कार्यक्रममा मकै खेती कसरी गर्ने, गुडमेलमा ध्यान दिनुपर्ने कुराहरू के हुन्, रोग तथा किराको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी तपाईँहरूलाई जानकारी दिनेछौ।
0: कुल क्षेत्रफल र उत्पादनको आँकडाहरूको आधारबाट नेपालमा धानपछिको दोस्रो मुख्य बाली मकै हो। मध्य पहाड़मा मकैलाई एक प्रमुख खाद्यान्न बालीको रूपमा लिइन्छ। मकैको करिब 80% क्षेत्रफल पहाड़ी भागमा पर्दछ। पहाड़मा मकै बालीलाई भटमास, कोदो, बोडी, सिमी आदि बालीहरूसँग मिश्रित गरी खेती गर्ने प्रचलन छ। कोसे बालीहरूलाई मिश्रित गर्दा वायुमण्डलीय नाइट्रोजन स्तरीकरण भई माटोको उर्वरा शक्ति बढ्ने भएकोले यस विधिलाई जारी राख्नु जरुरी छ। कृषि अनुसन्धानले सिफारिश गरे अनुसार उन्नत जात सहित खेती गर्ने सबै तरिका अप्नाई माटोको उर्वरा शक्ति कायम रहने गरी वातावरणीय दृष्टिकोणलाई समेत मनन गरेर दिगो रूपमा मकैको उत्पादकत्व एवं उत्पादन बढाउनु नितान्त जरुरी भइसकेको छ।
1: मकै बालीका बिरुवाहरू राम्रोसँग हुर्किन र बढ्नका लागि न्यानो हावापानी र मध्यम वर्षातको समयमा खेती गर्नु राम्रो हुन्छ। मकै उम्रिनका लागि 20 डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ भने बिरुवा बढ्नका लागि औसत 21 डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ। मध्य पहाड़ी क्षेत्रमा धान चमरा निस्किने समयमा अत्याधिक पानी परेकोमा मकै बालीमा विभिन्न खालका रोगहरू र किराहरू लाग्ने, घोगामा कम दानाहरू लाग्ने जस्ता समस्याहरू आउँछन्। त्यसकारण चैतको अन्तिम हप्तादेखि वैशाखको पहिलो हप्ताभित्र नै मकै रोप्नु पर्नु राम्रो मानिन्छ, ताकि वर्षात शुरू हुनुभन्दा अगावै धान चमरा निस्किसकोस्।
0: मकै खेती प्राय सबै किसिमको माटोमा गरिन्छ, तापनि मलिलो र पानी नजम्ने दोमट माटो यसका लागि सर्वोत्तम हुन्छ। त्यसैले मकैलाई प्रशस्त जीवांश भएको, पानीको राम्रो निकास हुने दोमट वा हल्का दोमट माटो अति उत्तम हुन्छ। मकै बालीका लागि माटोको पीएच 5.5-7.5 भए उत्तम हुन्छ।
1: सफल मकै खेतीका लागि जमिनको खनजोत राम्रो हुनुपर्दछ। जमिन 3-4 पटक खनजोत गरी समयाउनुपर्छ। ट्र्याक्टरले जोत्दा 1 पटक विकासे मोल्डबोर्ड हलोले जोति 2-3 पटक ह्यारो लगाए पुग्छ, तर साधारण काठे हलोले जमिनको तयारी गर्दा 4-5 पटक जोति डल्ला फोर्नु पर्दछ र राम्ररी समयाउनु पनि अति नै जरुरी हुन्छ। माटोको प्रकार हेरी बलौटे भन्दा चिम्टाइलो जमिनमा 1-2 पटक थप जोत्नु जरुरी हुन्छ। जमिनको तयारी वर्षा शुरू हुनुभन्दा अगाडि गरिसक्नु पर्दछ। 10 सेन्टिमिटरसम्मको माटोको सतह भुरुभुराउँदो भएको छ भने जमिनको तयारी राम्रो भएको मान्नु पर्दछ।
0: मकै बालीलाई अरू बालीको तुलनामा बढी मल चाहिन्छ। मलखातको निर्णय गर्नु अघि मकैको जात, सिंचाई सुविधा, माटोको उर्वरा शक्ति, बाली चक्र, रोप्ने समय आदि कुराहरूमा ध्यान पुर्याउनु पर्दछ। बाली लगाउनु अगाडि नै जमिन तयारीको समयमा वा पहिलो जोताईको समयमा राम्रोसँग पाकेको मल प्रतिरोपणी 50-60 डोको प्रयोग गर्नुपर्छ। बाली लगाउनु भन्दा 1-2 महिना अगाडि नै राम्रोसँग पाकेको मल बारीमा मिलाउनु पर्दछ। नकुहिएको गोबर मलको प्रयोग गर्दा खुम्रे किरा, फेदकटुवा किरा तथा अन्य किराहरूको संक्रमण बढ्न सक्छ। मललाई लामो समयसम्म खेतबारीमा नछोपी थुपारेर राख्दा मलमा भएको सबै खाद्य तत्वहरू उडेर जान्छ। अनावश्यक किराहरूले अण्डा पार्न सक्छ। त्यसैले मल छर्ने बित्तिकै जमिन जोताई गर्नुपर्छ।
1: रासायनिक मलको हकमा निम्न अनुसार मलखाद सिफारिस गरिएको छ। डीएपी हिउँदे मकैको लागि प्रतिरोपनी 5 किलोग्राम, त्यसै गरी बर्खे मकैको लागि प्रतिरोपनी 3.3 किलोग्राम आवश्यक हुन्छ। त्यसै गरी युरिया हिउँदे मकैको लागि प्रतिरोपनी 2.5 किलोग्राम र वर्षे मकैको लागि 2 किलोग्राम प्रतिरोपनी। त्यसै गरी पोटास हिउँदे मकैको लागि 3.3 किलोग्राम र बर्खे मकैको लागि 3.3 किलोग्राम प्रतिरोपनी आवश्यक पर्दछ। रासायनिक मलहरूमा डीएपी र पोटासको सबै भाग र युरियाको आधा भाग मकै छर्नु अघि जग्गाको तयारी गर्दा र बाँकी रहेको आधा भाग युरिया मकैको बोट घुँडासम्म अग्लो भएपछि कुटोको सहायताले मकै बोटदेखि करिब 4 इन्च टाढा सानो डोरो खन्ने र सोही डोरोमा एकनाथसँग टप ड्रेस गरी डोरोलाई पुरिदिने गर्नुपर्दछ। यस्तो डोरो 2-3 इन्च भन्दा गहिरो हुनुहुँदैन। मकै बालीमा सल्फर, बोरन र मोलिब्डेनम तत्वहरूको कमी रहेको पाइन्छ। रासायनिक र जैविक मल दुवै एकीकृत रूपमा प्रयोग गर्दा सूक्ष्म तत्वहरूको समेत आपूर्ति हुने हुँदा उत्पादन बढ्न सक्छ। सम्भव भएमा आफ्नो खेतबारीको माटो चचाएर मात्र मलखाद प्रयोग गर्न सके अझ राम्रो हुन्छ।
0: मकैलाई लाइनमा लगाउँदा उमार शक्ति कमसेकम 85% भएको मकैको बिउ प्रति हेक्टर 20 किलोग्राम वा 1 केजी प्रतिरोपनी चाहिन्छ। हलो पछाडि लगाउने हो भने 1.5 केजी प्रतिरोपनी वा 30 केजी प्रति हेक्टर बिउ पर्याप्त हुन्छ।
1: बिउबाट सर्ने रोगहरू जस्तै डाँठको रोगको नियन्त्रण गर्नका लागि प्रति केजी मकैमा 1.5 ग्राम क्याप्टेन वा थिराम ढुसीनाशक विषादीको आवश्यकता पर्दछ। एक रोपनी जग्गाको लागि 1.5 केजी मकैको बिउ आवश्यक पर्छ। उपचारका लागि त्यसमा 2.25 ग्राम क्याप्टेन वाथुराम ढुसीनाशकका विषादी मिसाउनु पर्छ।
0: बिउ रोप्दा एक बोटबाट अर्को बोटको दूरी 10 इन्च वा 25 सेमी र एक लाइन वा ड्याङबाट अर्को लाइन वा ड्याङको फरक 30 इन्च वा 75 सेमी हुनु पर्दछ। छिटो पाक्ने जातको मकै जस्तै अरुण 2 एक्लो बालीको हकमा 50x25 सेमी दूरी मिलाई लगाउँदा राम्रो उत्पादन भएको पाइएको छ। यसरी लगाउँदा प्रति हेक्टर 90,000 बिरुवा कायम हुन आउँछ।
1: मकैको बिउ 2 इन्च अथवा 5 सेन्टिमिटरको गहिराईमा पर्ने गरी रोप्नु पर्दछ। धेरै गहिरो गरी रोपेमा कम मात्रा उम्रने सम्भावना हुन्छ। बिउ रोप्नु अघि माटोमा चिस्यानको मात्रालाई पनि ध्यान दिनु पर्दछ।
0: सिंचाई सुविधा उपलब्ध भएको अवस्थामा मात्र मकै उत्पादनका लागि मकै छरेको 40-45 दिनसम्म माटोमा उचित मात्रामा चिच्यान हुनु पर्छ। त्यसैले मकैमा धान चमरा निस्कने र दानाको विकास हुने अवस्थामा माटोमा चिच्यानको आवश्यकता पर्दछ। यदि बाली लगाएको जग्गा सुक्खा हुन गयो भने पहिलो गोडमेल गरेपछि र मकैको धान चमरा निस्कने अवस्थामा सिंचाईको आवश्यकता पर्दछ।
1: यदि उपयुक्त समयमा राम्रोसँग गोडमेल गरिएन भने अनावश्यक पातहरूले माटोमा भएको पोषण, सूर्यको प्रकाश, पानी लिने तथा मुख्य बिरुवाको ठाउँ ओगेट्ने हुँदा बिरुवालाई आवश्यक पोषण तथा खाद्य तत्वहरूको अपुग हुन गई बिरुवा राम्रोसँग नबढ्ने र उत्पादन क्षमता कमी हुन गई क्षति बेहोर्नुपर्ने पनि हुन सक्छ। त्यसैले मकै गोड्ने समयमा अनावश्यक झारहरूलाई राम्रोसँग हटाउनु पर्दछ। यसले मकैको बिरुवा राम्रोसँग बढ्न र हुर्किन पाई राम्रो उत्पादन लिन सकिन्छ।
0: पहिलो रङमा परिणत भएपछि र दानाहरूमा चिस्यानको मात्रा 20-25% हुँदा बाँच्न सकिन्छ। साथै मकैका दानाहरूको नाथ्री कोट्याउँदा कालो दाग देखिएमा बाँच्न ठिक भएको मान्नु पर्दछ। बाँचेपछि घोगाहरू नङ्ग्याउन, सुकाउने, छोडाउने र फेरि दानालाई सुकाउने कार्य गर्नु पर्दछ। राम्ररी सुकेपछि चिस्यान 15% भएपछि बेच्ने वा थन्क्याउने काम गर्नु पर्दछ। मकै बालीमा झारपात नियन्त्रणको लागि गोडमेल गर्ने प्रचलन छ। यसको लागि मकै उम्रेको 20-30 दिनभित्र राम्रोसँग झारपात नियन्त्रण गरेमा मात्र उत्पादनमा कमी नहुने र त्यसभन्दा पछि झारपात नियन्त्रण गर्न कुनै आवश्यक नपर्ने तथ्याङ्कहरू जानकारी भइसकेको छ। मकै गोडाई गर्नुभन्दा पहिले मकै उम्रेको 15-20 दिनमा पहिलो सिंचाई गर्नु पर्दछ। पहिलो सिंचाई गरेको 5-7 दिनभित्र चिच्यान हुँदै मकैको गोडाई गर्नु पर्दछ। मकै बालीमा आउने झारपात जातहरूलाई हटाउन साथै मकैमा गोड्ने र उकेर लगाउनका लागि बजारमा मकै गोड्ने तथा उकेर लगाउने मिनी टिलरहरू आएको छ र यसको सहायताले मकै गोड्न र उकेर लगाउन सकिन्छ। यसका लागि मकै लाइनमा लगाएका साथै लाइनदेखि लाइनको दूरी 60 सेमी राखेको हुनु पर्दछ। यो मेसिनबाट मकै गोड्ने र उकेर लगाउने काम एकैपटक गर्न सकिन्छ। यसबाट 1 घण्टामा 2-3 कट्ठा मकै गोड्न सकिन्छ।
1: मकै बालीको धान चमरा किनारा कसरी हटाउने सो बारेमा छलफल गरौं। मकैमा प्राय जुङ्गा आउनुभन्दा 4-5 दिन पहिले धान्चा बनाउँदछन्। मकैको धान चमराको परागकण झर्नु अगावै 50-60% धान चमरा हटाउन सकिन्छ। यसरी धान चमरा हटाउँदा मकै बारीमा सूर्यको प्रकाश जमिनसम्म राम्ररी पुग्ने, प्रकाश संश्लेषणमा मदत पुग्ने र धान चमरामा उपयोग हुने पोषक तत्व दाना बन्नमा प्रयोग हुने हुँदा दानाको उत्पादन 30-35% वृद्धि हुन्छ। यसरी हटाएको धान चमरा दूध दिने पशुलाई खुवाउँदा दूधको उत्पादनमा वृद्धि हुन्छ। धान चमरा हटाउँदा एकै ठाउँको बोटबाट हटाउनु हुँदैन, साथै धान चमरा हटाउँदा बोटको अन्तिम झण्डे पातमा असर पर्नु हुँदैन।
0: देब्रे हातले धान चमरा भन्दा तल झण्डे पात भएको ठाउँमा पूरा मुठीले समाति दाहिने हातले सम्पूर्ण धान चमरालाई समाति तान्नु पर्छ। यसो गर्दा सजिलै धान चमरा बाहिर आउँछ। धान चमरा भाँचेर वा कैची तथा चक्कु आदिले काटेर पनि हटाउन सकिन्छ।
1: यतिन्जेल हामीले मकै बालीको उन्नत मकै खेती प्रविधि बारेमा जानकारी गरायौं। अब मकै बालीको किरा तथा तिनको व्यवस्थापन बारे जानकारी गराउँदैछौ। सबैभन्दा पहिले ठूलो किरो खुम्रे किराको बारेमा जानौ। जाडो महिनामा खेतबारीलाई गहिरो गरी जोति दिनाले यस किराको फूलहरू नष्ट हुन्छन्। बाली काटेपछि खेतबारीलाई गहिरो गरी जोति दिनाले खुम्रे किराको विभिन्न अवस्थाहरू नाश हुन्छन्। मकै बालीमा गोबरमल हाल्दा राम्रोसँग पाकेको गोबरमल मात्र हाल्ने। खुम्रे किरा प्रशस्त मात्रामा देखिएमा खाद्यान्न बाली नलगाएर दलहन बाली 1-2 वर्षसम्म लगाउने। मकै बारेमा बाँस आदि गाडेर लाटोको सेरो बस्ने ठाउँ बनाइदिएमा रातमा किराहरूको शिकार गर्दछ। मकै बालीमा सिँचाई गरिदिएमा किरा किराहरूको रोकथाम गर्न सकिन्छ।
0: मकैको गवारो लार्वाहरूमा मकैको डाँठभित्र पछि गुबो खान्छन् र गुबो मर्दछ। लाभ्रेहरू बढ्दै गरेको पात छिद्रा छिद्रा बनाएर खान्छन्। गवारो लागेको बोट सम्भव भएसम्म उखेली नष्ट गर्ने। किराको फूल तथा लार्वाहरू देखिन साथ प्यासिलस थुरिनजेनेसिस नामक जैविक विषादी 1 ग्राम प्रति लिटर पानीमा मिसाएर बेलुकी पख छर्ने। निममा आधारित विषादीलाई पनि प्रयोग गर्न सकिन्छ। न्युक्लियर पोलिहाइड्रोसिस भाइरसको 100 LE को 1 मिली प्रति लिटर दरले पानीमा मिसाएर बेलुकी पख छर्ने। कुल तथा लार्वाहरू देखिएमा क्लोरोपाइरिफस नामक विषादी 1 मिली प्रति लिटरको दरले स्प्रे गर्ने। फ्युराडन नामक विषादी मकैको गुबोमा 3-4 दानाको दरले राखिदिने। क्लोरोपाइरिफस 20 EC 1 मिली प्रति लिटर पानीमा राखेर स्प्रे गर्ने।
1: फौजी किरा, यस किराको प्रकोप अहिले देशभर नै छ। लाभ्रेहरूको रंग हरियो र गुलाबी मिसिएको हुन्छ। शरीरमा लम्बेतान 3 रेखाहरू र साथै केही चन्द्राकार दागहरू हुन्छन्। लार्वेहरू मकैको पातहरू खान्छन्। किराहरूको संख्या धेरै भएको बेला यसले बिरुवाको डाँठ र पातको मूल नसा बाहेक सम्पूर्ण भाग खाइदिन्छ। यसका रोकथामका उपायहरू यस प्रकार छन्। राति लाभ्रेहरू माटोमा लुकेर बस्ने भएकाले सिँचाईको सुविधा भएमा खेतमा पानी पठाउनाले केही हदसम्म किराहरू नष्ट हुन्छ। रात्रिचर स्वभाव भएकाले प्रकाश बत्तीमा आकर्षित गरेर मार्न सकिन्छ। रोगर 30 EC वा सुपर डी वा डेसिस 28 EC मध्ये कुनै एक विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर बोटको सबै भाग भिज्ने गरी बेलुकी पख स्प्रे गर्नु पर्दछ।
0: मकै बालीमा लाग्ने विभिन्न किराहरूको जानकारी गराएपछि अब हामी मकै बालीका रोग तथा तिनको व्यवस्थापन सम्बन्धी जानकारी गराउँछौ। उत्तरी पात डडुवा रोग, यो रोग लागेका मकैको पातमा बैजनी वा हरिया रंगका लाम्चिला आकारका थोप्लाहरू देखा पर्दछन्। ती थोप्लाहरू पछि गएर कालो फुस्रो देखिन थाल्दछन्। यी थोप्लाहरू बढ्दै जाँदा पूरै पातहरू सुक्दछन्। यो रोगको प्रकोप धान चमरा निस्केपछि हुने गर्दछ। रोकथाम, रोग अवरोधक जातहरू लगाउने। स्थानीय जातका मकैको तुलनामा उन्नत जातका मकैमा रोग सहन सक्ने क्षमता बढी हुन्छ। मकै र अन्य बालीको बाली चक्र अपनाउने। मकै भाँचिसकेपछि अवशेषहरू जस्तै ढोड, पात, ठुटा आदि जम्मा गरेर गहिरो गरी गाडिदिनु वा जलाइदिनु पर्दछ। मकै रोप्नुभन्दा पहिले थिराम नामक विषादी 2.5 ग्राम प्रति किलोग्राम बिउको दरले बिउ उपचार गर्ने।
1: दक्षिणी पात डोडुवा रोग, जसलाई साउदर्न लिफ ब्लाइट पनि भनिन्छ, यसका लक्षणहरूमा यो रोगले आक्रमण गरेका मकैको पातमा ससाना गोलाकार थुप्राहरू पातको नसाको बीच भागमा देखा पर्दछन्। पछि ती थुप्राहरू बढ्दै गएर एक आपसमा जोडिएर पुरै पात डढेको जस्तो देखिन्छ। रोकथामका उपायहरू: मकै खेतीको सरसफाइमा ध्यान दिने, लगातार मकै खेती मात्र नगरेर मकै र अन्य बाली मिसाएर बाली चक्र अपनाउने, रोग अवरोधक जातको प्रयोग गर्ने, थिराम 2.5 ग्राम प्रति किलोग्राम बिउको दरले बिउ उपचार गरेर मात्र बिउ छर्ने।
0: डाउनी मिल्ड्यू, यो रोग लागेका मकैको पातमा पहेँला सेता दर्साहरू देखा पर्दछन्। बिहान सबेरै हेर्दा ती पातहरूमा सेतो रङको ढुसी देखिन्छ। बोटको वृद्धि रोकिन्छ र बिरुवा हो जो ठिङ्गुरिएको हुन्छ। धान चमरा निस्कन सक्दैन र निस्किहालेमा थोरै निस्किन्छ। रोकथाम: रामपुर 2, रामपुर कम्पोजिट जस्ता रोग अवरोधक जातहरूको प्रयोग गर्ने। सरसफाइमा विशेष ध्यान दिने। मकै छिट्टै छरेमा यो रोग कम लाग्दछ।
1: ध्वाँसे थेग्ले रोग, यसको रोकथाम गर्नको लागि रोग अवरोधक जात जस्तै गणेश 1, मनोकामना 3, देउती जस्ता जातहरू लगाउने, बिउ पातलो गरेर भरसक चाँडै छर्ने, रोगी बोट सम्पूर्ण अवशेषहरूलाई खनजोत गर्ने बेलामा माटोले राम्ररी पुर्ने वा कुहाउने वा जलाएर नष्ट गर्ने, करिब 2 वर्षसम्म मकैको सट्टा सिमी, जौ, जै, गहुँ, धान, भटमास, तरकारी आदि घुम्ती बालीको रूपमा प्रयोग गर्ने, सिफारिस अनुसार मलखातको प्रयोग गर्ने, बेबिस्टिन वा बिनोफिट 1 ग्राम वा डाइथेन M45 म्यान्कोजेब वा साफ 2 ग्राम प्रति लिटर पानीका दरले रोग देखा पर्ने समयभन्दा 2 हप्ता अगावै एकपटक सर्केर उपचार गर्ने।

0: आज हामीले कार्यक्रमको परिचयसँगै मकै खेतीको बारेमा तपाईँलाई जानकारी गरायौं। आशा छ आजको कार्यक्रमले तपाईँलाई मकै खेतीको लागि आवश्यक धेरै जानकारी प्राप्त गर्नुभयो। कार्यक्रमको कृषकहरूका लागि आवश्यक कृषि सम्बन्धी धेरै जानकारी, कृषकहरूले भोग्दै आएका समस्या, कृषि विज्ञहरूको सुझाव एवं परामर्श लगायतका विषय लिएर आउनेछौ।
1: कार्यक्रम कृषिका कुरा सामुदायिक रेडियो मर्स्याङ्जी 95 MHz निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ।
0: आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजको लागि कार्यक्रमबाट म सरोज थापा
1: र म समीक्षा सेडाई
0: हामी दुवैजना विदा माग्छौ। रेडियो मर्स्याङ्गी सुन्दै गर्नुहोला।
1: नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania?
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: Extreme Energy Drink.
1: Time check. अहिले ठीक 8 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: दिदी, अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न. त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ.
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ. साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
6: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि. थप जानकारीका लागि सम्पर्क 9856074486.
7: आया मरे नि आमा, अनि
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो. आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न. आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा.
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न.
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ.
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ.
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ.
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ.
9: सम्पर्क फोन 9849068924, 9845386780.

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: ব্যাংকিং খাইমত বিলে চি এটিএম মোবাইল দে ইন্টারনেট ব্যাংকিং এ গোপে বিবরণ আরি খাই বিলে তুই মাধ্যম ক্যারে নো দেপ্রে ছালি জানকারি রি বিষয়া নো কল পর দিমো সময় নো ঠকদিল খামো ব্যাংর বে কর্মচারী বীরা নো দেপ্রে বিবরণ রি বিষয়া ব্যাংক দি নীল পর দিমো নো তানি সতর্ক তানা ঠদরে ক্যা বচেনা সিদ্ধার্থ ব্যাংর ক্যালে জনহিতারি জারি সন্দেশ
1: সিদ্ধার্থ ব্যাংক সম্বন্ধ সদাই ভরি লাই
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
2: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
2: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
7: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
8: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
7: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98566427 र 98400067787
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46 244

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी।

रोगका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थानचोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9865000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिसो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
1: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
1: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
1: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665242435, 2475, विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर सात, भीमसेनथान चोक, फोन 0663520120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी शहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949 हाम्रो शाखा बेसी शहर नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: अरू सिमेन्टहरूको पकड पकड़ सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमति, आन्दोलनको घोषणा। इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो। अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक। देशैभर गर्मी बढ़्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने, कतै कतै पानी पर्ने सम्भावना। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई। र प्रिमियर लीगमा आर्सेनलले बर्नलीलाई हरायो, सिटी भन्दा 5 अंकले अगाडि। नेपाल खबरमा अब पूरा खबर। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाको सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेश पछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो सभा 1 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालले दरपिट विरूद्धको निवेदन दिनुभयो थियो। यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। ती देशमा 300 जनाभन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। प्रकोपबाट अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको छ। यी दुई देशमा संक्रमण बढ़दै गएपछि नेपालले पनि जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी शुरू गरेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज टचनका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक छ। साथै प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टीनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबोला संक्रमितमा अचानक उच्च ज्वरो आउने र अत्याधिक थकान महसुस हुने, टाउको मांसपेशी र घाँटी दुख्ने, बान्ता हुने, पखला लाग्ने र शरीरमा डाबर आउने लगायत लक्षण देखिन्छ। संक्रमितको सम्पर्कबाट टाढा रहने, व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै जोगिने मुख्य उपाय रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा आज पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी देशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी नै रहनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँमा, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि $1 खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ रहेको थियो। भारतमा डलरको मूल्य बढ़े सँगै स्वत नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ, रेमिट्यान्स, निर्यात, विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात भने महँगो पर्छ। आज युरोपियन युरो एकको खरिद दर 178.95 रूपियाँ र बिक्री दर 189.64 रूपियाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 205.48 रूपियाँ र बिक्री दर 206.28 रूपियाँ, स्विस फ्रेन्क एकको खरिद दर 196.64 रूपियाँ र बिक्री दर 196.40 रूपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 110.38 रूपियाँ र बिक्री दर 110.45 रूपियाँ, क्यानेडियन डलर एकको खरिद दर 111.89 रूपियाँ र बिक्री दर 112.32 रूपियाँ छ। सिंगापुर डलर एकको खरिद दर 120.18 रूपियाँ र बिक्री दर 120.65 रूपियाँ तोकिएको छ। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनु पर्ने बख्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र अर्थात लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता दाखिल गरेका छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा संचालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसंचार ऐन 2053 को दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउनु अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ। तोकिएको 15 दिनभित्र चित्तबुद्ध स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले चेतावनी दिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। उहाँले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी देशका खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गर्दै आएको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ। अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही दिन केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ। उपाधि नजिकै पुगेको आर्सनलले गैराति भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काय आवर्टेजले गरे। यो जितसँगै आर्सनलले शीर्ष स्थानमा 5 अंकको अग्रता बनाएको छ। आर्सनलको 37 खेलमा 82 अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अंक छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुधे विमती आन्दोलनको घोषणा। इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो। अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक। देशैभर गर्मी बढ़्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने, कतै कतै पानी पर्ने सम्भावना। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई। र प्रिमियर लीगमा आर्सेनलले बर्नलीलाई हरायो, सिटीभन्दा 5 अंकले अगाडि।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ।
10: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
11: यो मोबाइलले पनि तनावै दियो भने होइन के तनाव दियो ए खुसी
12: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
13: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
14: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
15: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
16: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
15: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209
12: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर साथ लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ECG इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर साथ लमजुङ सम्पर्क 0665520004 9840050663
17: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
12: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
17: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
12: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
17: मह बाहेक अरू के पाइन्छ त्यहाँ
12: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
17: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
18: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9611 39 157
12: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेरा फिल्म हल चोक, लमजुङ।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल।

0: सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशिष्ट नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665020119, 0665320370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
7: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
8: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
7: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
8: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
7: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
8: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
9: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा चिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 98460-9918 98460-9918।
6: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857131375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865067272।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
8: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01597097171 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, आन्दोलनको घोषणा। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज हुँदै। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने, सतर्कता अप्नाउन मौसमविदको आग्रह। लमसुङको मध्य नेपाल नगरपालिकामा रैथानी तथा स्थानीय बाली उत्पादन तथा बजारीकरणका लागि रैथानी कृषि हाट बजार सञ्चालन। सरकारी जग्गा अधिकरण गरी बनाइएका संरचना 35 दिनभित्र स्वयंले हटाउन बेसीसर नगरपालिकाको आग्रह। र बेसीसरमा अति विपन्न घर परिवारलाई व्यवसाय शुरू तथा सुधार सम्बन्धी प्रशिक्षण।
3: भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
0: अब समाचार विस्तारमा। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएसनले 5 बोधी विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउनु भएको छहर समेत गरेको छ। बारले आज दिउँसो 1:15 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्पी रिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 वैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र को दरपीठ विरूद्धको निवेदन दिनुभएको थियो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। यसैबीच प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगतै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि आज बिहान 8 बजे संसदीय सुनवाई समितिको बैठक समेत राखिएको थियो। उजुरी खोलेर संसदहरूलाई वितरण गरिएको छ। त्यसपछि उजुरीकर्तासँग छलफल गरी सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। लमसुङको मध्य नेपाल नगरपालिका वडा नम्बर 4-2 पिप्लेमा रैथाने कृषि हाट बजार सञ्चालन भएको छ। स्थानीय जातका रैथाने बालीको संरक्षण, प्रवर्धन र बजारीकरणको लागि पहिलो पटक मध्य नेपाल रैथाने कृषि हाट बजार सञ्चालन भएको हो। हाट बजार नेपाल कृषि अनुसन्धान परिषद नार्क, राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र एएफओ तथा इन्टरनेशनल ट्रेडी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रीकल्चरको सहयोगमा मध्य नेपाल नगरपालिकाले आयोजना गरेको हो। हाट बजारको औपचारिक उद्घाटन गर्दै मध्य नेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले ज्येष्ठ किसानले बिक्रीका लागि ल्याउनु भएको स्थानीय उत्पादन खरिद गरी उद्घाटन गर्नुभएको हो। रैथाने बाली र स्थानीय उत्पादनहरू नेपाली कृषि संस्कृतिको पहिचान भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता ल्याउनुभयो। उहाँले लोप हुँदै गएका रैथाने बाली तथा परम्परागत खाद्य संस्कृतिको जगेना गर्दै स्थानीय किसानलाई उत्पादनप्रति प्रोत्साहित गर्ने लक्ष्यसहित हाट बजार सञ्चालन गरिएको बताउनुभयो। स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तथा परम्परागत खाद्य वस्तुको बजारीकरणमा नगरपालिका सधैँ साथ रहने प्रतिबद्धता समेत जनाउनुभयो। मध्य नेपाल चारका वडाध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पाँचका वडा अध्यक्ष ओमवीर गुरूङले रैथाने तरकारी तथा स्थानीय उत्पादनको महत्वबारे जानकारी सहित स्वागत मन्तव्य राख्नुभएको थियो। जिंक बैंकका प्रमुख डाक्टर बालकृष्ण जोशी, नगर उपप्रमुख सीता गुरूङ, स्थानीय कृषकहरू बालकुमार जोशी र सोमराज घिमिरेले मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रम संचालन कृषि शाखा प्रमुख धीरजङ साईले गर्नुभएको थियो। हाट बजारमा स्थानीय कृषकहरूले उत्पादन गरेका करकलो, न्यूरो, फर्सीका मुन्टा, बोडी, करेला, लौका, कुपिण्डो, फर्सी लगायतका तरकारी बालीहरू, कोदोको पिठो, सेलरोटी, फापरको पिठो लगायतका रैथाने उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो। यसै गरी मोही दूध, खीर, नाङ्लो, डोको, गुन्द्री लगायत स्थानीय परम्परागत सामग्री सहित 50 भन्दा बढ़ी प्रकारका कृषि तथा घरेलु उत्पादनहरू राखिएको थियो। कार्यक्रममा मध्य नेपाल दुईका वडाध्यक्ष पदम बहादुर थापा, तीनका वडाध्यक्ष केशव नेउपाने, नौका वडाध्यक्ष महेश पाण्डे, नेपाल पत्रकार महासंघ लमसुङका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, किसान तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। हाट बजार मार्फत स्थानीय किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुनुका साथै रैथाने बाली तथा स्थानीय उत्पादनको संरक्षणमा सकारात्मक सन्देश प्रभाव भएको सहभागीहरूले बताएका छन्। रैथाने बाली तथा स्थानीय जातका कृषि उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले अबदेखि महिनामा दुई पटक तथा प्रत्येक 15 दिनमा रैथाने कृषि हाट बजार सञ्चालन गर्ने योजना बनाएको वडा नम्बर चारका अध्यक्ष रामबहादुर श्रेष्ठले बताउनुभयो। नगरपालिकामा स्थानीय जातका तरकारी, अन्न बालीसँगै परम्परागत हस्तकलाका सामग्री उत्पादनसँगै रैथाने बालीमा विशेष गरी रातो अनती, कोदो, मकै, फापर, कागुनोको खेती तथा उत्पादन हुने नगरपालिकाले जनाएको छ। लमसुङको विशेषा नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा निर्माण भएको संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 97 तथा नेपाल सरकारको शासकीय सुधारको 100 बुँदे कार्यसूची अन्तर्गत नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि विशेष अभियानसहित सूचना जारी गरेको हो। नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार नगरपालिका क्षेत्रभित्र रहेका बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण लगायतका सरकारी तथा सार्वजनिक जग्गामा घर टहरा र अन्य भौतिक संरचना निर्माण गरी अतिक्रमण गरिएको भागमा 35 दिनभित्र आफै हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून अनुसार डोजर प्रयोग गरी संरचना हटाउने, त्यसमा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने तथा कानूनी कार्यवाही प्रक्रिया समेत अघि बढ़ाइने चेतावनी दिएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण सम्पूर्ण नगरवासीको साझा दायित्व भएको उल्लेख गर्दै कसैले सरकारी वा सार्वजनिक जग्गा मिचेको, निजी प्रयोजनमा प्रयोग गरेको वा संरचना बनाएको जानकारी भए प्रमाणसहित नगरपालिका वा सम्बन्धित एउटा कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने समेत नगरपालिकाले जनाएको छ। सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियान अन्तर्गत नगरपालिकाले सोमबार सूचना जारी गरेको हो। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमालय तथा पहाड़ी भूभागका केही ठाउँहरूमा मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका एक दुई ठाउँहरूमा मध्यम वर्षाको सम्भावना छ। जिल्ला प्रहरी कार्यालय लमजुङले वैशाख महिनाको कार्य सम्पादन सार्वजनिक गरेको छ। प्रहरीले जिल्ला तथा माताहतका निकायबाट एक महिनाको अवधिमा भएका गतिविधि सहितको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरेको हो। काम कार्यवाहीलाई प्रभावकारी बनाउन एवं नागरिकको सूचनाको हक सम्बन्धी संवैधानिक हकलाई व्यवहारिक बनाउन मासिक रूपमा कार्य प्रगति सार्वजनिक गर्दै आएको छ। प्रहरीले सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार गत वैशाख महिनामा मात्रै अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ 11 मुद्दा दर्ता भएकोमा जघन्य तथा गम्भीर अपराधमा 3, सहकारी ठगीमा 1, महिला बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधमा 1 र अन्यमा 6 रहेका छन्। त्यस्तै कर्तव्य ज्ञान मुद्दामा 1, लागू औषधमा 2, महिला बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधमा 2 गरी 4 पक्राउ गरिएको छ, जसमा 1 महिला र 4 पुरूष रहेका छन्। प्रहरीको प्रतिवेदन अनुसार वैशाख महिनामा 15 फरार प्रतिवादी समेत पक्राउ परेका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ 7 उजुरी परेको छ भने पीड़क संख्या 8 रहेका छन्, जसमा पीड़ितको उमेर 17 5 वर्ष र पीड़कको उमेर 20 50 उल्लेख छ। लमसुङ प्रहरीमा 3 महिला र 3 पुरूष, 1 ज्येष्ठ नागरिक र 5 बालबालिका गरी 11 हराएको, उजुरी परेकोमा 2 महिला, 1 ज्येष्ठ नागरिक र 3 फेला परेका छन्। यसैगरी जिल्ला प्रहरी कार्यालयमा गत महिनामा 10 घरेलू हिंसा सम्बन्धी उजुरी परेको थियो, जसमध्ये 7 मिलापत्र गरिएको छ भने 1 मुद्दा अदालत पठाइएको छ, 1 छलफल हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ। सो बाहेक कार्यालयमा 150 ठाडो उजुरी परेकोमा सबै उजुरी फर्सेट भएको छ। प्रशासन कार्यालय मार्फत 3 उजुरी आएकोमा 3 फर्सेट भएको छ। एक महिनाको अवधिमा 2 महिलाले आत्महत्या गरेका छन्। त्यस्तै गरी जिल्लामा गत महिना मात्रै 15 सवारी दुर्घटना भएकोमा 15 घटनाको प्रहरीले उद्धार गरेको छ भने प्रहरी चेकिङ मार्फत सवारी साधनबाट रु 11,15,500 रूपियाँ राजस्व दाखिला समेत भएको जिल्ला प्रहरी कार्यालय लमसुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्सुन। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
10: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो?
11: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
10: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
11: ए हो र?
10: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
11: बाप्रे, यति धेरै जोखिम?
10: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
12: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
14: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
13: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
14: ल भइहाल्छ नि नानी।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
16: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
15: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
13: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: मर्सिंग दे पे 95 मेगाहर्ट्ज़
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। सुन्दरबजार नौमा रहेको भटेवाड़ सामुदायिक सिकाई केन्द्रको आयोजना तथा आज ऋषियस नमूना सामुदायिक अस्पतालद्वारा संचालित स्टेप अप एण्ड स्केल अप परियोजनाको प्राविधिक सहयोगमा संचालन भएको चार दिने असल खानपानमा सुधार तथा मिक्स सातो बनाउने तालिम सम्पन्न भएको छ। नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले संचालन गरिएको उक्त तालिममा सुन्दरबजार नगरपालिका वड़ा नम्बर 7, 8 र 9 अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका महिला पुरूष गरी 18 जना सहभागी थिए। समापन कार्यक्रम भटेवाड़ा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मधु कुमारी भट्टराईको अध्यक्षता एवं सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको हो। नगर प्रमुख कोइरालाले पछिल्लो समय बढ़दो मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका नसर्ने रोग न्यूनीकरणका लागि स्वस्थ खानपान र जीवनशैलीमा सुधार अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमा उपलब्ध खाद्य सामग्रीको सदुपयोग गर्दै पोषणयुक्त आहारको प्रयोग बढ़ाउन यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो। तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी मिक्स सातो तथा विभिन्न पोषणयुक्त परिकार बनाउने विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक प्रशिक्षण दिएको थियो। साथै स्वस्थ खानपान, सन्तुलित आहार तथा दैनिक जीवनशैली सुधार सम्बन्धी जानकारी समेत गरिएको थियो। तालिममा सिकेका सिपलाई सदुपयोग गर्न सकियो भने स्थानीय स्तरमै उपलब्ध स्रोत साधनको उपयोग गरी सर्वोत्तम पिठ्योर तथा पोषणयुक्त खाद्य सामग्री उत्पादनतर्फ स्वरोजगार र आय आर्जनका अवसर सिर्जना गर्न सकिने आयोजकले जनाएको छ। उक्त तालिम एजुसिएस नमूना सामुदायिक अस्पतालका मनोविमर्शदाता तथा कार्यक्रम संयोजक शोभा ठकुरीको नेतृत्वमा भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य तालिममा मुख्य प्रशिक्षकको रूपमा रहनु भएको थियो। विशेषमा विपन्न परिवारका सदस्यलाई व्यवसाय शुरू तथा सुधार सम्बन्धी तालिम प्रदान गरिएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एकीकृत परियोजना ढाँचा अन्तर्गत विशेषा नगरपालिकाभित्रका अति विपन्न घरदुरीका सदस्यलाई उक्त तालिम दिएको हो। 5 दिनसम्म संचालन भएको तालिममा विशेषा नगरपालिका उद्यम विकास शाखा प्रमुख अञ्जु कुमारी राणाले प्रशिक्षण दिनुभएको थियो। तालिममा व्यवसाय छनौट गर्ने तरिका, व्यवसाय शुरू गर्ने प्रक्रिया र व्यावसायिक योजना निर्माणबारे जानकारी गराइयो। आरसीडीसीका परियोजना संयोजक हेमराज विमलीका अनुसार तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्दै व्यवसाय सञ्चालन गर्न सके वैकल्पिक तथा दिगो जीविकोपार्जनमा सहयोग पुग्नेछ। तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी पूर्ण बहादुर दुलाल र सुमित्रा दुलालले तालिम निकै उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले व्यवसाय शुरू गर्नु अघि व्यावसायिक योजना बनाउन आवश्यक रहेको भन्ने महत्वपूर्ण कुरा सिक्न पाएको बताएका छन्। समापन कार्यक्रमको सहजीकरण आरसीडीसीका सामाजिक परिचय चालक श्रीमान गुरूङले गर्नुभएको थियो। परियोजना अन्तर्गत आरसीडीसीले आफ्नो कार्यक्षेत्रभित्र विशेषसँगै सुन्दरबजार र दोर्दी गाउँपालिकामा समेत उक्त तालिम सञ्चालन गरिसकेको छ। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गरेको छ। 300 भन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनलाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। साथै संगठनले अन्य देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सासमा समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। किन्सास प्रकोप केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट झण्डै 1000 किलोमिटर टाढा पर्छ। संक्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको अनुमान गरिएको छ। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि $1 खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिददार 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ थियो। भारतमा डलरको मूल्य बढ़ेसँगै स्वत नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ। रेमिटान्स, निर्यात, विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ तर आयात महँगो पर्छ। आज यूरोपियन यूरो एक को खरीद दर 178 रूपियाँ 95 पैसा र बिक्री दर 189 रूपियाँ 64 पैसा रहेको छ। वर्षेन्दी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
0: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: अदालतमा रिट निवेदन दर्ता हुनै नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति, आन्दोलनको घोषणा। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने, आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह, प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज हुँदै। लमसुङको मध्य नेपाल नगरपालिकामा रैथाने तथा स्थानीय बाली उत्पादन तथा बजारीकरणका लागि रैथाने कृषि हाट बजार सञ्चालन। सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना 35 दिनभित्र स्वयंले हटाउन बेसीसर नगरपालिकाको आग्रह, र बेसी शहरमा अति विपन्न घर परिवारलाई व्यवसाय शुरू तथा सुधार सम्बन्धी प्रशिक्षण। बिहान 10 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव सबै मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: आया मरे न्यामा आयानी आये।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9845680

0: छ। प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेषीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा भेषीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
1: रोजगार सेवा केन्द्र बीसी सहर 98470-14549।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
4: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46257 र 98400-67787।

0: नेशनल सिटी हॉस्पिटल
1: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल
2: विशेषज्ञ चिकित्सक र सेवाहरू
3: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
2: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
2: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
2: फिजिसियन डाक्टर गौरी राम महतो
1: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
2: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
3: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
2: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
2: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0564 93 611
1: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
4: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
7: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
9: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
10: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
9: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाएको त्यही सिलाएँ नि
10: अरू त्यहाँ के सिलाइन्छ त दिदी
9: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
10: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिस नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई बैंकको ठिक अगाडि प्रोपाइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9846092406 र 9816674372
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
10: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
11: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कण कणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण
12: अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
13: गुड मर्निङ मिस,
14: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
15: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
14: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
16: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
17: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
18: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछौं।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Lipponia. Extreme energy drink.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
5: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर सात लमजुङ। सम्पर्क 0665220004, 98400506063।
6: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Mania Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
0: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949932।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244।
2: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
3: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट, वैशिष्ट नगरपालिका सार त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
0: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: California.
1: Extreme energy drink.
2: सुर्बी काका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
3: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
2: धन्यवाद काका
3: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
2: किन नहुनु नि काका ए क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
3: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
2: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाँठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
3: हजुर हजुर
2: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
4: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
9: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
10: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
11: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
10: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 98461-26344 98461-26344
12: आधार मज

0: सर्वोत्तम सुपर ग्रिप में 60% बड़ी पकड़ शक्ति जिसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Mania
1: Extreme Energy Drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मी

0: हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: ayah marini ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32
7: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
2: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
3: ए हो र
2: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
3: बाप्रे यति धेरै जोखिम
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जान त जाने बरु कहाँ जाने होला खै
5: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
7: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465-00271 र 98065-67272

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्संग दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी सुबनी हामीलाई टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी मंगलबारे बसाईमा छौं मंगलबारे बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले 0665200020 डायल गर्नुपर्ने हुन्छ हामी साताको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ र आजको पहिलो कलर हामीसँग जोडिसक्नुभयो हेलो नमस्ते
1: हेलो नमस्ते नमस्कार गुड आफ्टरनून
0: नमस्ते गुड आफ्टरनून को बोल्दै हुनुहुन्छ होला
1: म उपासना घिसिङ सरलाईबाट
0: हो उपासनाजी आज त सुरुमै जोडिनु भएको छ यहाँलाई एकदमै धेरै बधाई तथा धन्यवाद है
1: थ्याङ्क यू
0: अनि के गर्दै हुनुहुन्छ उपासनाजी हजुर
1: गर्मी छ त्यही भएर यसो शीतलतिर बस्ने फोन ट्राई गर्ने रेडियो सुन्ने त्यस्तै हो
0: भनेपछि सर्लाहीमा चाहिँ अहिले गर्मी छ है
1: हजुर
0: लमजुङमा चाहिँ त्यति गर्मी छैन आज मौसम अलिकति त्यति फुलिरहेको छैन अघि भर्खरै पानी पनि परेको थियो तर अहिले चाहिँ न घाम न पानी भइरहेको छ है उपासना चाहिँ
1: हाम्रो यतातिर चाहिँ घाम लागिरहेको छ पानी परेको छैन पानी पर्यो भने शीतल हुन्थ्यो अहिले छैन
0: अनि आज सुरुमै जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई जानकारी गराउनु पर्ने हो कि जानकारी छ उपासनाजी
1: एकपटक जानकारी गराइदिनुहोस्
0: न हजुर हुन्छ आज मंगलबारे बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ
1: पूर्वेली भाका पाइन्छ नि
0: हजुर मजाले पाउनुहुन्छ

0: हजुर उपासना जी कति मिठो गीत गाउनु भएको
1: मिठो लाग्यो हजुरलाई
0: हजुर एकदमै
1: मिठो मानिदिनु भयो एकदम खुसी लाग्यो मलाई पनि
0: मिठो नै गाउनु भएपछि मिठो त मान्नै पर्यो अब नियमित रूपमा जोडिएर चाहिँ यति मिठो मिठो गीतहरू चाहिँ साथीहरूलाई सुनाउनु होला है त उपासना जी
1: ए हुन्छ नि बेला बेलामा आउने गर्छु सबै भएर भ्याइँदैन त्यसले यसो छुट्टी भएको बेलामा होइन अब समयले भ्याएसम्म त साथ दिने हो नि होइन र
0: हजुर एकदमै तपाईँले चाहिँ गाउने दिन सोध्नु भएको थियो हिजो पनि गाउनको लागि चाहिँ गीत गाउने दिन चाहिँ मंगलबार र शनिबार चाहिँ रहेको छ शनिबार र मंगलबार चाहिँ तपाईँ जसरी पनि जोडिनु होला है
1: ए शनिबार पनि शनिबार र मंगलबार है
0: हजुर हजुर अनि मिठो गीत गाउनु भएको छ साथीहरू सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ
1: ए हुन्छ साथीहरू सम्झिनु पर्दाखेरि त यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नु भएको छ हजुरको लागि भन्न चाहे अनि हाम्रो टेक्निसियन मित्रको लागि त्यसै गरी रेडियो मर्स्याङ दे होल स्टाफको लागि भन्न चाहन्छु र साथीहरूको नाम लिनु पर्दाखेरि टेकु छेत्री दाजुको लागि एम सारो मगर भाइको लागि तिलक बहादुर छेत्री राईको लागि अनि प्रेम बहादुर कुमार दाई हुनुहुन्छ अनि हाम्रो भीम बहादुर कुमार साथी हुनुहुन्छ लमजङतिर हुनुहुन्छ गणेश बहादुर साक्षा दाजु हुनुहुन्छ उहाँलाई पनि सम्झिरहेको छ भन्न चाहन्छु र काठमाडौँतिर हुनुहुन्छ हाम्रो मन्जु थापा अर्जुन थापा साथीहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई पनि मिठो सम्झना छ भन्न चाहे र म भन्दा पछि जतिजना आउनुहुन्छ आज म फर्स्ट क्लास हुनु पायो खुसी पनि छु है म भन्दा पछि जतिजना आउनुहुन्छ उहाँ सम्पूर्णलाई रेडियोमा फोन गरेर साथ दिनुहुने सम्पूर्णहरूलाई सम्पूर्ण साथीलाई र मलाई उपासना भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीलाई शुभ दिन भन्दै छुट्टिन्छु नमस्ते है
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर आजको पहिलो कलर सलाहीबाट जोडिनु भएको थियो उपासना घिसिङजी जोडिनु भएको थियो एकदमै मिठो गीतको साथमा सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ हेलो नमस्ते
2: हेलो नमस्ते लक्ष्मीजी
0: नमस्ते सम्झनाजी
2: हजुर
0: आज सम्झनाजीको आवाज किन छुट्टो छुट्टो सुनिरहेको छ किन होला
2: रुगाले हो कि
0: रुगाले चाहिँ सताउनु भएको जस्तो लाग्यो नि
2: रुगाले छोरी पेटमा हुँदा नछोडेको रुगाले नछोड्ने नै भयो
0: एकदमै ख्याल राख्नु होला है सम्झनाजी अनि के गर्दै हुनुहुन्छ आज
2: म त बसिरहेको छु यहाँ नानीलाई झलुङ्गामा हल्लाएर बसिरहेको
0: बसिराख्नु भएको छ है
2: हजुर
0: को को हुनुहुन्छ आज घरमा
2: आज सासू म श्रीमान म सानो नानी मात्रै आज
0: अनि कार्यक्रममा जोडिनु भएको छ पक्कै सुन्दै पनि हुनुहुन्छ है सम्झनाजीले
2: म त डेली सुन्छु म त
0: डेली सुन्नुहुन्छ है धन्यवाद अनि आज
2: यस्तो माया गर्ने लक्ष्मीजी सुधाजी दिदीजीलाई त बिर्सिनु कुरै भएन नि
0: हो बिर्सिनु पनि भएन फेरि यहाँ बिर्सिनु भयो भने त फेरि बदाम काजु किनेर पठाइदिनुपर्छ फेरि हामीले यहाँबाट हजुर अनि कार्यक्रममा जोडिनु भएको छ आजको बसाईको बारेमा सम्झनाजीलाई भनिराख्नु चाहिँ नपर्ला है
2: आज गीत गाउने कालो होला के अरे
0: हजुर एकदमै
2: ल हुन्छ एकचोटि ट्राई गर्छु
0: हस् हुन्छ

0: हजुरले भन्न चाहे
1: हजुर एकदमै धेरै खुशी लाग्यो तपाईँले रुगा लागिरहेको छ तपाईँले सक्नुहुन्थ्यो भने म गाउँदिन पनि भन्न पाउनुहुन्थ्यो तैपनि तपाईँले गाउनु भएको छ नियमको पालना गर्नुभएको छ यहाँलाई एकदमै धेरै धन्यवाद साथीहरू सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजी
0: सर्वप्रथम हजुरलाई
1: हजुर धन्यवाद
0: अनि भित्र दिनेजीलाई सुधाजीलाई र मेरो घर परिवार सासू मम्मी गणेश कुमारी श्रेष्ठ अनि बुवा गुरु प्रसाद श्रेष्ठ दिदी विष्णु कुमारी श्रेष्ठ श्रीमान नारायण प्रसाद श्रेष्ठ अनि मेरो ठुलो नानी साधना श्रेष्ठ सानो नानी अनिसा श्रेष्ठ छोरा धन प्रसाद श्रेष्ठ बुहारी ससिता श्रेष्ठ नाति निविदा श्रेष्ठ र मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँ बस्ने बहिनी दुईटा बहिनी गएको लागि र मम्मीको माइत बस्ने मम्मीको घरमा बस्ने मम्मीहरूको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु अनि देशरमा बस्ने देवर गङ्गा श्रेष्ठ देवरानी पूजा श्रेष्ठ अर्को नानी लक्ष्मी श्रेष्ठ अनि सानो अर्को नानी पार्वती श्रेष्ठ र माथि सुकमाया परिवार टिकाराम परिवार र मसँगै म भन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छ लक्ष्मीजी हस्त धन्यवाद
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै हुनुहुन्थ्यो सम्झनाजी एकदमै मिठो गीत गाउनु भएको छ साथै सम्पूर्ण उहाँको घर परिवार रेडियो होल युनिटलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665200020 डायल गरेर आजको बसाईमा जोडिन सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको ठाउँको वेदर कस्तो छ र तपाईँ सम्झिन चाहेको साथीहरूको नाम पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ र तपाईँ फ्री हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ हेलो नमस्ते
2: गुड आफ्टरनुन छजालो नमस्कार
1: गुड आफ्टरनुन नमस्ते छजालो कृष्णजी
2: हजुर
1: सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु नि तपाईँ नि
1: म एकदम सन्चै छु भन्नु पर्यो है
2: सन्चै हुनु पर्यो नि
1: हजुर एकदमै अनि के गर्दै हुनुहुन्छ कृष्णजी
2: हजुर एकछिन अब भाते निन्द्र सुत्यो के अरे उठेर प्रोग्राम सुन्नु लागो
1: उठेर प्रोग्राम सुनिराख्नु भएको छ है
2: हजुर
1: कृष्णजी
2: हजुर
1: सधैँ भात खानु भएपछि चाहिँ सुत्नुहुन्छ हो
2: भाते निन्द्र लाग्दो रहेछ के अरे
1: अनि आमाले सघाउनु हुँदैन कृष्णजी काममा
2: काम त अब मैले जति गर्नु पहिले गरिसक्यो अहिले घरको काम त बुढीको मात्रै हो मेरो काम घरको केही छैन
1: घर त तपाईँको पनि होला नि कृष्णजी
2: घर त हुन त अब मेरै मेहनतले बनाएको अब नमरेसम्म मेरै भन्नु पर्यो अरे मरेपछि त कसको कसको
1: ओहो घर चाहिँ हजुरको हुने अनि काम चाहिँ आमाको मात्रै है कस्तो अनौठो
2: पालो गर्नु पर्यो नि त पहिला मैले कति दुःख गरेँ अनि फेरि अहिले त घरको काम मात्रै हो नि त अब घरको आमाको त
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई कतिको जानकारी छ
2: अब 100% नै थाहा छ नि अब अब कामै मेरो त्यही हो तर अब त्यति अब स्वर र ढङ्ग छैन र पो गाउने त्यही पनि अब नियमको पालना त गर्नै पऱ्यो के अरे है
1: हजुर एकदमै
2: हुन्छ जानी नजानी गाइदिन्छु न अलिकति है
1: हस् हुन्छ

0: यति भन्न चाहे है।
1: हजुर कृष्णजी एकदमै राम्रो भाका गाउनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद। र आजको बसाईबाट तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ?
0: हजुर सम्झिनै पर्दछ सबभन्दा पहिला तपाईँलाई।
1: हजुर धन्यवाद।
0: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि हाम्रो मर्स्याङदी होल टिमलाई, अनि साथीहरू कृष्ण गुरुङ, चन्द्र लामा, यम सारु मगर, टेगु छेत्री, लक्ष्मी प्रसाद मिश्रा, शंकर श्याम, राम देव, सुषमा दिदी, कामना शोभा, सरस्वती, मिठु, आइता श्री, मुना, सलिना, नाम छुटेको नाम लिएको सबैलाई एकमुष्ट सम्झिने, अरूलाई पालो दिनु पर्यो। हस् त बाबाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी हुनुहुन्थ्यो र उहाँले आजको बसाईमा निकै राम्रो भाका गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँतिर वेदर चाहिँ कस्तो भइरहेको छ र तपाईँले सम्झिन चाहेको साथीहरूको नाम पनि लिन सक्नुहुनेछ। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, तर उहाँको कल काटिएको छ टेक्निकल इस्युजको कारणले गर्दा हुन सक्छ। इफ पोसिबल छ भने चाहिँ तपाईँले फेरि पनि कल गर्न सक्नुहुनेछ। बान्तवा जेनुजीले कमेन्ट पठाउनु भएको छ, गुड आफ्टरनून सिस्टर, म पनि सुन्दैछु धनकुटाबाट भन्नुभएको छ। गुड आफ्टरनून जेनुजी, फोन पनि गर्नुभएको थियो हिजो अस्तितिर, फेरि पनि भुल्नुभयो कि जस्तो लाग्यो, फोन गर्नुहोला है जेनुजी। सृजना मुखियाजी हुनुहुन्छ, गुड आफ्टरनून सिस्टर, मिस यू अल भन्नुभएको छ, गुड आफ्टरनून। बाबु किङ सल्यानीजीले लेख्नुभएको छ, म पनि केटीएमबाट सुन्दैछु भन्नुभएको छ, काठमाडौँबाट सुन्दै हुनुहुन्छ, एकदमै धेरै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ बाबु सल्यानीजी 066-5-20-020 तपाईँले फोन गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा यसरी नै उपस्थित हुने गर्छौ, तपाईँले आफूलाई मन पर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आइतबारको दिनमा एउटा शीर्षकमा छलफल गर्नुपर्ने हुन्छ, सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा मात्रै तपाईँले लोकगीत गाउन सक्नुहुनेछ भने बुधबार तपाईँले आधुनिक विधा, लोक विधा, पप विधा र चलचित्र विधा गरी चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा आफ्नो लेख रचनाहरू, आफ्नो भित्री प्रतिभाहरूलाई चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ कथा, कविता, गजल, मुक्तक, शायरी मार्फत। र सोमबार शुक्रबार हामीले म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ। र साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ, र यो मध्ये यो बसाई मध्ये तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मेरो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँ कार्यक्रममा जोड़िन सक्नुहुनेछ 0665220020 मा डायल गरेर। आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। आज मंगलबारे बसाईमा छौं। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ र त्यसको लागि फोन गर्न चाहनुहुन्छ भने 0665220020 मा तपाईँले फोन गर्नुहोला। मौसम परिवर्तन भइरहेको छ, मौसमको बारेमा बुझेर मात्रै लामो दूरीको यात्रा तय गर्नुहोला। साथै पटक पटक समय समयमा पर्याप्त मात्रामा पानी पनि पिउनुहोला भन्न चाहन्छु। र यति बेला तपाईँको सामु फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: जय रेडियो मस्तानजी। नमस्ते हजुर, म पाउडीबाट लक्ष्मी प्रसाद मिश्र बोल्दैछु।
0: हजुर नमस्ते लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
1: एकदमै सुखी छु। हजुरलाई पनि सन्चै होला नि है?
0: हजुर, हामी पनि एकदमै सन्चै छौ। अनि के गर्दै हुनुहुन्छ लक्ष्मीजी?
1: म रेडियो मसिनको कल चाहिँ सुन्दैछु, यसो समय मिलाएर।
0: हजुर, कार्यक्रम सुन्दै हुनुहुन्थ्यो है?
1: हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्थ्यो भनेपछि आजको बसाईको बारेमा यहाँलाई चाहिँ सोधिराख्नु चाहिँ नपर्ला होइन त?
1: हजुर, आज गीत गाउने पालो?
0: हजुर एकदमै।
1: मलाई त्यो गीत गाउनु त आउँदैन, अलिअलि मात्रै लेख्छु मात्रै, यसो रै नआए पनि यसो सबैको जन्म भएर मैले कल गरेँ।
0: हजुर हुन्छ।
1: गीत चाहिँ अनि लामै छ, म दुई तिन टुक्रा मात्रै गाएर अन्त्य गर्नेछु।
0: हजुर हुन्छ।
1: सायद तपाईँले सुन्नुभएको गीत पनि होला यसलाई, मलाई मलाई दुई तिन वर्ष पहिले मैले गाएको छ यसो र त्यसलाई मैले परिवारले पनि गरेको छु। गीत ल्याएको छु गीत, आज मैले छन्द छ सबै र मारुनी। मृग उल्लासित प्रेम साथीपछि यो यस्तो यो कथा सुन्नलाई पुरै सुन्न पर्छ, पुरै सुन्नलाई लगभग लगभग मलाई सात आठ मिनट लाग्ने भएको हुनाले अरू श्रोताले कल गर्न पाउन्न, त्यही भएर म तिन चार टुक्क गएर बन्द गर्नेछु है त।
0: हजुर हुन्छ।
1: केटा भन्छ,

0: हजुर एकदमै राम्रो लाग्यो, कथा सुने जस्तो पनि लाग्यो, लामो भन्नुभयो तैपनि सुन्नलाई चाहिँ एकदमै जिज्ञासा लाग्यो होला अरू साथीहरूले पनि। पक्कै पनि एकदमै राम्रो छ यहाँको गीत, धन्यवाद यहाँलाई।
1: पहिला रेडियोको कार्यक्रम हुँदाखेरि मैले पुरी पनि गाएको थिएँ, हो लामो खायो, अरू श्रोताहरूलाई पनि अरू कलिङ गर्ने साथीलाई पनि घोर हुन्छ
0: हजुर।
1: त्यही भएर अब यो अधुरो स्वरमा एक कथाले के भनेको छ भन्ने कुरा सुन्न इच्छा व्यक्त गर्न त ठिकै नै हो, भयो नि एउटैले अब 7-8 मिनट टाइम लिँदाखेरिमा अरूलाई मर्नु पर्ने, अरूलाई अन्याय हुने हुनाले मैले हिँडे अन्त्य गरेँ। अब अर्को दिन कुनै दिन आज 4 श्लोक भन्यो भने बाँकी श्लोक फेरि भन्नेछु। धन्यवाद
0: हजुर, हुन्छ। अनि आजको बसाइबाट यहाँले

0: बाट विदा भइसक्नु भएको छ। आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा तपाईले लोकगीत गाउन सक्नुहुनेछ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: दिवस कलम कृषक हजुर, धरानबाट।
0: धरानबाट को बोल्दै हुनुहुन्छ होला?
1: दिवस कलम कृषक बोल्दैछ।
0: ओहो, दिवसजी बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: कमेन्ट गरिराख्नुहुन्थ्यो, आज फोनमा पनि जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। सन्चै हुनुहुन्छ?
1: एकदम ठिकै छ हजुर, आराम सन्चै नै छ हजुर।
0: आरामै हुनुहुन्छ है? अनि मौसम कस्तो छ धरानतिरको विवासजी?
1: मौसम चाहिँ हजुर धुम्म धुम्म छ, कहीँ पनि कसकली कस्तो के भन्छ नि खालको अलिक गर्मी गर्मी भइरहेको
0: छ। खुल्ला चाहिँ खुलै छैन, तै पनि गर्मी चाहिँ बढ़िरहेको छ है?
1: हजुर हजुर।
0: पानी एकदमै प्रशस्त पानी पिउनु होला है त।
1: हजुर।
0: अनि कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन विवासजी? हजुर, एकदमै खुसी लाग्यो, बसाईको बारेमा पनि थाहा रहेछ। हुन्छ, यहाँले सुरु गर्न सक्नुहुनेछ।
1: पानी पर्यो सल्लेरीमा बाढी झर्यो खोला, पानी पर्यो सल्लेरीमा बाढी झर्यो खोला, दुखीजनले लाएको माया नबिर्सनु होला, दुखीजनले लाएको माया नबिर्सनु होला, पानी पर्यो चार दिशा घेरेर पर्खी बसे, मूल बाटो हेरेर गाडा झुल्क्यो घाम, यतैको मायालाई कति बोलाइरौं, यतैको मायालाई कति बोलाइरौं, घुमाउनेको पाखा राम्रो चौतारीको बर, घुमाउनेको पाखा राम्रो चौतारीको बर, कहिले काहीँ पर्नु पर्ला यो दुखीको भर, कहिले काहीँ पर्नु पर्ला यो दुखीको भर, हामी

0: 이런 아들아의 친애 아들.
1: हजुर धरानको मान्छेले एकदमै मिठो बोल्नुहुन्छ भन्ने चाहिँ मलाई थाहा थियो. यति मिठो गाउनु पनि हुन्छ भने चाहिँ आजै थाहा पाएँ है विवशजी.
0: हजुर त्यस्तो मिठो त होइन हजुर, यसो गुनगुनाउन मन चाहिँ लाग्छ हजुर.
1: हजुर मिठो नै थियो, चिनी जस्तै गुलियो थियो यहाँको आवाज. कसलाई सम्झिन चाहनुहुन्छ विवशजी?
0: हुन्छ हजुर, सम्झिनु पर्दा पुष्पा चामलिङ, राजले मगर, अमिना सुनवार, हरपल रोसेनी, दिलसा राई, शमशेर लिम्बू, सुमी लिम्बू, गगन तेरथनी, इतराम चौधरी, रसन फुलाङ, चमिकान्त प्रेमी श्रेष्ठ र दिपेश कार्की लगायत अहिले कल टाइम सुनेर बस्नुहुने, रेडियो मर्सिङदेखि सुनेर बस्नु सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर. नमस्कार.
1: हजुर हुन्छ, नमस्ते, बाई बाई. हजुर धरानबाट विवशजी जोडिनु भएको थियो, निकै मिठो गीत गाउनु भएको थियो. साथै उहाँको सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट उहाँ विदा भइसक्नु भएको छ. र मनको साथी जीवन कार्कीजीले कमेन्ट पठाउनु भएको छ. हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ, सुनिरहेको छु कार्यक्रम पोखरादेखि मनको साथी. कार्यक्रम एकदमै राम्रो लाग्छ हजुर. रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु. नेपाली गीत संगीतको जय होस्, सबैको भलो चाहने मान्छे, शुभ दिन भन्नुभएको छ. नमस्ते जीवनजी, एकदमै खुशी लाग्छ सबैको भलो चाहनुहुन्छ. सबैले पनि यहाँको भलो पनि पक्कै पनि चिताइरहनु भएको होला. फुर्सद मिल्छ भने फोन पनि गर्न सक्नुहुनेछ यहाँले. र लक्ष्मी प्रसाद मिश्रजीले फोन गर्नुभएको थियो, कमेन्ट पनि पठाउनु भएको छ. नमस्कार, म आश्रम पाउदीबाट जय रेडियो मर्सेङदी भन्नुभएको छ. रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार म पनि आए है चितवनबाट भन्नुभएको छ. नमस्कार जेनी लिम्बुले पठाउनु भएको छ, मिस यू अल भनेर हामीले पनि यहाँलाई सम्झिरहेको छौं. शान्ता भुजेलजीले लेख्नु भएको छ, नमस्कार बुनु सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु है लाइभमा. आज पानी परेर झ्याउ भयो कि भन्नुभएको छ. पक्कै सुषमाजी हुनुहुन्छ शान्ता भुजेल आइडीबाट, पानी परेर झ्याउ बनायो है सुषमाजी. कुनै दिन फोन गर्नुहोला, यहाँको आवाज सुन्न नपाएको पनि एकदमै धेरै.

भयो जस्तो लाग्यो मलाई। कर्णप्रिय केसी संगीतजीले पठाउनु भएको छ, लौ है म पनि आए कार्यक्रमको साथमा भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत के छ हजुरको खबर, निकै आरामै हुनुहुन्छ होला होइन, र घर मेरो दाङ तुलसीपुर रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना छ है भनेर भन्नुभएको छ। हजुर नमस्कार कर्णप्रिय केसीजी, यति टाढाबाट पनि कार्यक्रमलाई माया गरेर जोडिनु भएको छ, एकदमै धेरै खुशी लाग्छ। नेपालमा आउनुभएको बेला तपाईँले फोन मार्फत पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
3: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बास्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
6: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01597097 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ र शुक्रराज रसाइली निर्दोषीले कमेन्ट पठाउनु भएको छ। हेलो हजुर, सांगीतिक अभिवादन, म पाँच थर हिलिहाङ सात घर भई हाल फिदिम चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो। अब पछि गीत मार्फत सम्झिनु पर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेराथुमी, सुमी लिम्बू, सञ्चमाया केरूङ, तारा शंकर, विनित दाहाल सुवेदी, मनमाया तिमिल सिन्हा, रामकृष्ण एकलयात्री पाँचथरे, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता घतानी, मुना खड्का, हरपल रोशनी राई, सरस्वती पोखरेल, राजघले मगर, धनु गजमेर, दिलु याम्फू राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सृजना विश्वकर्मा, डम्बर तामाङ, येगेन एङहाङ लिम्बू, भीम घतानी, ढकाल धर्मराज, धन कुमार खाती, फूलमाया सिन्चुरी, सुहाङमा लिम्बू लगायत ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भनेर पठाउनु भएको छ। हजुर, यहाँलाई एकदमै धेरै धन्यवाद। सम्पूर्ण साथीलाई सम्झिनु भएको छ शुक्रराजजी। फोन पनि गर्न सक्नुहुनेछ फुर्सद मिलाएर। र सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचो नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ। हजुर नमस्ते, गुड आफ्टरनून, खुशी लाग्यो। र शरद थापा केसीजीले लेख्नु भएको छ, नमस्ते, घर लमजुङ, हाल इण्डिया पंजाबबाट सुन्दैछु भनेर भन्नुभएको छ। नमस्ते शरदजी, एकदमै धेरै खुशी लाग्यो, नियमित रूपमा कार्यक्रममा जोडिएर चाहिँ साथ दिनुहोला भन्न पनि चाहन्छु। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, म धर्म ढकाल धर्मराज, बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने रेडियो जनता तथा टीभी फिल्मीको पुरानो आरजे भिजे शिल्प अधिकारी र तेह्रथुमेकी साथी रिमा बस्नेतलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरो आफन्तजन, घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बू, सम्दिनी सरस्वती पोखरेल, देलसा राई, एलिसा लिम्बू, हिमा राई, वरूण चञ्चली, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बेबी श्री मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काइन नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठा, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठा, मञ्जना राई, काली कमला वनेम, अभागी सृजना, राजघले मगर, एलिना राई, प्रवीण मगर, समीसा राई, अनिसा राई, रत्नबहादुर थापा, उहाँको कमेन्ट एकैछिनमा हामी फेरि पनि पढ्नेछौ। यति बेला चाहिँ हामीसँग कोही साथी हुनुहुन्छ, हेलो नमस्ते।
1: लमजुङ जाने दाई सोधे छ भन्दिनु मेरो मायालाई, खाता गयो जलमुनी सुनि भयो ढाडैको लाकुरी, लमजुङ जाने दाई लमजुङ जाने दाई सुदेश भनिदिनु मेरो मायालाई। हेलो हजुर नमस्ते, धेरै दिनपछि नमस्ते है हजुरलाई।
0: नमस्ते रिनाजी।
1: हजुर,
0: कतकै माया मारेर कतातिर जानुभएको थियो?
1: माया जानु त कहीँ पनि गएको छैन हो, यतैतिर छु।
0: किन हो र रिनाजीले सम्झि नै छोड्नु भएको आजकल?
1: सम्झिन्छ नि हो,
0: अब घलेगाउँतिर जाने दाईले चाहिँ सोध्नु पर्यो अब रिनाजीको हालखबर के छ भनेर। अब
1: एकदम ठिक छ।
0: अनि के गर्दै हुनुहुन्छ?
1: म यतिखेर ढुङ्गो बोकिरहेको भन्नुपर्छ है।
0: अनि एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ?
1: चार बार जानु हुनुहुन्छ।
0: अनि मौसम चाहिँ के कस्तो छ रिनाजी त्यताको?
1: पानी परेको थियो, अहिले चाहिँ हल्का ढुङ्गा जस्तो भयो छ।
0: अनि पानी चाहिँ पिउनु भएको छ कि छैन त?
1: पानी त प्रशस्त मात्रामा पिइन्छ।
0: राम्रो, एकदमै पानी चाहिँ पिउनु होला भन्न चाहन्छु। अनि सुरुमा यति मिठो गीत गाउनु भएको छ, फेरि पनि एकदमै सुन्न मन लाग्यो, धेरै दिनपछि जोडिनु भएको छ, छोटो मिठो गुनगुनाइदिनुहोस् न है।
1: धेरै बैजुन भाइ मायाको एउटै गुण छ, लुलाई नहुने धला मन्छ खोलि जाई बागेर माया लानि साथैमा लागेर राम्रो फुल त फुलाइन होसी धेरै भइरहन् भाइनी मायाको एउटै
0: हजुर हुन्छ नमस्ते ककसलाई सम्झिन चाहनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई र फोन रिसिभ गर्नेलाई र जसले रोडे मसान्ती सुनेर बसिरहनुहुन्छ उहाँहरू सम्पूर्णलाई अनि मेरो घर फ्यामिलीलाई भन्दै छोट्छु भाइ
0: हजुर हुन्छ हजुर भर्खरै मात्रै धेरै दिनपछि रिनाजी जोडिनु भएको थियो घलेगाउँबाट र उहाँले चाहिँ एकदमै मिठो गीत गाउनु भएको छ आजको बसाईमा रिनाजी सुन्दै हुनुहुन्छ भने समय समयमा चाहिँ यसरी कार्यक्रममा जोडिनु होला चटकै माया चाहिँ नमार्नु होला भन्न चाहन्छु र दिलु एम्फूजीले कमेन्ट पठाउनु भएको छ गुड आफ्टरनून सिस्टर आई एम दिलु एम्फू राई फ्रम मोरङ माई अल फ्रेण्डसलाई मिस यु भन्न चाहन्छु भनेर भन्नुभएको छ हजुर गुड आफ्टरनून दिलु एम्फूजी एकदमै धेरै खुशी लाग्यो फोन पनि गर्न सक्नुहुनेछ है मोरङबाट आवाज कस्तो रहेछ सुन्न पर्यो नि सम्पूर्ण साथीले मिलन घायल मुटुजीले लेख्नु भएको छ गुड आफ्टरनून सिस्टर अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्डस फ्रम दोहा कतार लेख्नु भएको छ गुड आफ्टरनून मिलनजी एकदमै धेरै खुशी लाग्यो र हेलो सिस्टर नमस्ते झोरले म पनि सुन्दैछु है सबै साथीहरूमा मिठो सम्झना भन्दै छुटिन्छु ल ओके बाई बाई भन्नुभएको छ यामसारूजी यति मिठो आवाजलाई किन दबाएर बस्नुभएको छ आजको बसाईमा गीत गाउनलाई जोडिनु भएको भए एकदमै धेरै खुशी मान्नुहुन्थ्यो सम्पूर्ण साथीले जोडिनु होला अर्को बसाईमा चाहिँ पक्कै पनि र आज हामी मंगलबारे बसाईमा थियौं अब चाहिँ समय सकिएको छ आजको बसाईबाट हामी छुटिनु पर्ने हुन्छ आज हामीसँग प्रत्यक्ष फोन मार्फत छजना साथी जोडिनु भएको थियो उपासना घिसिङजी सम्झनाजी कृष्ण लामाजी लक्ष्मी प्रसाद मिश्रजी विवशजी र रीना गुरूङजी जोडिनु भएको थियो उहाँहरू छजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र फेसबुक लाइभ मार्फत एकदमै मिठो मिठो कमेन्टहरू गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु साथै कार्यक्रम जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकल पार्टबाट हामीलाई सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत लक्ष्मी घले पनि छुटिन चाहन्छु रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
6: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: you.
1: Extreme energy drink.
2: छुटला है छुट लहै छुटला है छुट दस हैन बीस हैन पुरै सय प्रतिशत सम्म छुट छ है नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट छुटको अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछ
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
4: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, दिउँसो दुई बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। संसदीय सुनवाई समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनीतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्याय क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनीतिक प्रभावमा काम गरेको आरोप पनि छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रमाथि प्रश्न उठाइएको उजुरीकर्ताहरूको भनाई छ। रासोपा सांसद डाक्टर अमरेश कुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डाक्टर स्वर्णिम वार्ले उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि सभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ। छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो 20 वर्ष कार्यकालमा पहिलो पटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरेका छन्। कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएशनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो। एसोसिएशनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो। सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्रांगणमा लालटिन बालेको हो। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौत रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट सेवा प्रदायकलाई अनुमति पत्र किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेख परीक्षण गरिएको वित्तीय विवरण रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौत दाखिला गरेका छैनन्। पटक पटक पत्रचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा प्रशासन, सेवा संचालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। नेपालका कतिपय सार्वजनिक संस्थान 17 वर्षदेखि लेख परीक्षण नगरी सञ्चालनमा रहेको देखिएको छ। महालेखा निरीक्षकको कार्यालयका अनुसार नेपाल ओरिएन्ट म्याग्नेसाइटले 17 वर्षदेखि लेख परीक्षण गराएको छैन। उसले आर्थिक वर्ष 2064-65 लेख परीक्षण गराएको छैन। त्यसै साझा प्रकाशनले 12 वर्षदेखि लेख परीक्षण नगराएको महालेखाको 63 प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय बीमा संस्थानले 9 वर्ष र राष्ट्रिय बीमा कम्पनीले 8 वर्षसम्म लेख परीक्षण गराएका छैनन्। यसले वित्तीय अनुशासन र जवाफदेहिता कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष 2080-81 विवरण अनुसार 45 संस्थानमध्ये 21 संस्थानले मात्र नियमित लेख परीक्षण गराइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। वहाँले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
7: प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
10: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662524297।

0: California Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुर क्याले यो भाषाले कति छाप कुए खैमु खोजिन्थिङ औस्यो
9: ए 26 नर्तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङ एन ओ गल्स्यो
10: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्या मङ्गला एकनो हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0663401123, 4021224, मोबाइल 9841454848।

16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाई छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँले लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दैछ। समितिले उजुरीकर्ताका भनाई प्रमाण र आरोपको गम्भीरता मूल्यांकन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायहरू भेला भएर लालटिन बालले विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्फाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्फाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा श्रम संस्कृतिले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउनुपर्ने, सेनिटरी प्याड र हानिकारक वस्तुमा सिन ट्याक्स हटाउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम लगायत विषयमा छलफल चलिरहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति

0: भएका छन्। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। देशभर तापक्रम बढ़दै गएको छ। आज सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आउँदा दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चीन ते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तामिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।
5: साली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
8: नेपाल ब्यांक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352, 5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई महाअभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्वत 2070 जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। सफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान दिएका छन्। महाअभियान 14 वर्ष प्रवेश गरेकै बेला देशभरका 753 पालिकामा दोस्रो चुनाव सकिएको पनि दुई वर्ष पूरा भएको छ। अभियानको सफलताका लागि पालिकाले साथ दिनुपर्ने अभियान कर्मीहरूको माग छ। भक्तपुरको सागुनारायण नगरपालिकाले आफ्नो नगरलाई योग नगर घोषणा गर्ने भएको छ। नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो। नगरपालिकाका मेयर जीवन खत्रीले यही जेठ 8, 9 र 10 गते त्रिदिवसीय कार्यक्रम गर्दै सागुनारायण नगरपालिकालाई योग नगर घोषणा गर्न लागेको बताउनुभयो। तीन दिनसम्म खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहान 5 बजे वृहत योग विज्ञान शिविर सञ्चालन गर्ने, अन्तिम दिन विशेष कार्यक्रम आयोजना गर्ने गरी चागु योग ज्योति सन्देश स्मारिका सार्वजनिक एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीबाट योग नगर घोषणा गर्ने जानकारी दिइएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख 29 गतेदेखि आजसम्म गरी 1 हप्तामै 13,090 जना गाड़ी चालक तथा नियम उल्लंघनकर्तामाथि कार्यवाही गरेको छ। यो अवधिको कार्यवाहीबाट 1,18,06,013 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। र विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ 12-15 गतेसम्म हुँदैछ। ग्लोबल ग्यादरिङ अफ पास्टरोलिस्ट वुमेन विशेष सम्मेलन सहमा सहभागी हुन काठमाडौँमा 40 देशका पशुपालक तथा खुला चरण क्षेत्रमा गरिने पशुपालन सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 अन्तर्गत हुने पहिलो ठूलो विश्वव्यापी कार्यक्रम मध्ये एक रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै, शर्मामाथि बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप, न्यायालय सुधार गर्ने शर्माको कार्ययोजना, बागमती सफाई महाअभियान 14 वर्षमा फोहोर व्यवस्थापनमा पालिकाको ध्यान नजाँदा प्रभावकारी नभएको अभियान कर्मीको गुनासो र भक्तपुरको सागुनारायण नगरपालिका देशकै पहिलो योग नगर घोषणा हुँदै अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: अनि तयो कागज केमे थिए वा?
8: अँ झिल्काई,
7: के पर्सनल नम्बर ब्लकलाई वा दिए?
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लकलाई र खलखाई।
7: अनि बैंकरी?
8: बैंकरी?
7: अँ
8: चढ चाहिँ तली ललपर्दी
7: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्दक्या जोगिना
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: extreme energy drink.
1: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: sip on the extreme energy drink.
1: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानी।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकथल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोभाइडर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
4: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्याक नै त्यही सिलाए नि
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्याटहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
3: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिक नगरपालिका साथ त्रिवेणी टोल लङजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9846992406 र 9816674372
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
3: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
7: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
8: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
7: यसलाई शोख नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
8: ए हो र
7: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
8: बाप्रे यति धेरै जोखिम
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
9: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
10: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अनि तयो कागज के मेची वा
7: झिल्काई
6: के पर्सनल नम्बर ब्लकलाई वा दिए?
7: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर भए अफिसर आएर ब्लकलाई र खलखाई।
6: अनि बैंकरी
7: बैंकरी
6: चर
7: चाहिँ तले लल्पर्दी
6: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई दिशा आफै न ब्याङ्क दि दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब्दक्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
13: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
13: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400-58261।
14: हेलो, मर्स्याङदी FM 95 MHz

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: बद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
4: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगा

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
3: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477269229।
10: आया मरे नि आमा, आया नि आए।
11: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
10: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
11: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
10: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
11: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
12: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
13: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
12: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
13: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
12: सम्पर्क फोन 9849068924, 9850086780।
14: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
2: दुई दशक भन्दा बढ़ी अनुभव प्राप्त एनडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
3: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
2: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
3: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथमा 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
2: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
3: प्रत्येक दिन ईसीजी सेवा,
2: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
3: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
2: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
3: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
2: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
3: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
2: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
3: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
2: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
3: परिवार नियोजन सेवा,
2: मनोसामाजिक परामर्श सेवा।
3: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477 69279। सेवा मोडल हस्पिटल प्रणाली, बेसी सर स्वाद सानी।

0: sip on ya. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 5 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: Tapani Radio Marsengi FM 5

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

सागरजीलाई खोज्नु भएको हो। सागरजीमा त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नुहुँदैन।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइ सक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
8: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
7: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
8: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
7: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
8: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
7: विस्तृत जानकारीको लागि
8: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845 86780।

0: Sonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानु है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका मनाङ्गी चौतारा लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018 9846019018।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
9: हेलो, मर्संग एफएम 95 मेगाहर्ज

0: पूर्वी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
1: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
0: धन्यवाद काका।
1: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
0: किन नहुनु नि काका? क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
1: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
0: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
1: हजुर हजुर।
0: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: यो मोबाइलले पनि तनावै दियो भने?
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98-13-09-49-32।
7: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
7: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
7: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
8: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
13: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
12: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
14: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
15: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334।
2: रोजगार सेवा केन्द्र बेसी सहर 98470145।

0: sip on ya. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय समितिबाट अनुमोदित मनोज कुमार शर्माले केही बेरमा प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: आत्तिनुपर्ने कुराहरू छैन, किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, यो पानीबाट सर्ने रोग पनि होइन। स्रोतको सूचनाहरूमा हामी विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ।
0: चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
3: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5190 सम्पर्क गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आज शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दवाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालय बीच द्वन्द्व नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
1: यसैबीच नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
0: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरण्यको राजमार्गको मरम्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आआफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड़ दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद ध्रुवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
0: यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाब दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनैतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि का ग्याप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
0: सशस्त्र प्रहरीले पूर्वी नाका काकरभेटाबाट 1,44,65,000 रूपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 नम्बर हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 भारतको कोलकाता घर बताउने 39 वर्षीय परम पाठकलाई काकरभेटा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर नेपाली 30,65,000 रूपियाँ र 85,419 भारतीय रूपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाड़ी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेखनीय रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अत्तरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
0: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगंजमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईलाई आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरीकारले पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा पर्साईमाथि अनुसन्धान अघि बढ़ाएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काकनगर भिट्टाबाट 570 ग्राम सुन र नगद सहित 1 भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ़दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। योसँगै इबोलाबारे नेपालमा पनि चासो बढ़्नु स्वाभाविक हो। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढ़ेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचार्यलाई सोध्नु भएको छ।
2: डब्ल्यूएचओले यो इबोलाको विषयमा पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ। तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ डब्ल्यूएचओले भनेको छ। र डब्ल्यूएचओले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी चाहिँ प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी डीआरसी कंगो र चाहिँ तपाईँको युगाण्डा त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यसमा चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरू
11: डब्ल्यूएचओले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
2: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। अब यसमा नागरिकलाई सूचित गर्ने नाकाहरूमा आफू सतर्क रहने जनसमुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
11: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नु पर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्।
2: रोक्नु पर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन। त्यहाँ हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रियतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी बेसी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ सचेत बनाएर राखेका छौँ।
11: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
2: यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्यूएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगत अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी संघीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छौँ। हजुर,
11: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ
2: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ तर अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्ध समुदायलाई चाहिँ यसमा धेरै आत्तिनु पनि कुराहरू छैन। तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
11: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर
2: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन। जसरी चाहिँ कोविडको बेला चाहिँ हामीलाई थियो पानीबाट सर्ने रोग पनि होइन।
0: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्द। यसैबीच कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ, तर लण्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
1: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
14: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
15: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना
16: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
15: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भयो
1: घटेको छ। शेयर बजार प्रशीर्षक नेप्से आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको हो। आज विकास बैंक फाइनेन्स माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 145 वटा कम्पनीको शेयर घटेकोमा 113 वटाको बढ़ेको छ। आज 12 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 वटा कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ।
0: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसंचार सेवा विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक रूपमा विकट र जनसंख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ। सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ।
1: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो।
0: म्याग्दीमा निर्माणाधीन 132 केवी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन मालिका गाउँपालिका 7 डाँडाखेतदेखि रघुगंगा गाउँपालिका 3 अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो।
1: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार निजी क्षेत्र शैक्षिक संस्था र समुदायबीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
0: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीरमौरीको महशिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीरमौरीको महशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू महसंकलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै महशिकार शुरू भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की म्याग्दी लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
1: राष्ट्रका लागि हप्तामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणी पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यसबेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7.30 9.30 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
0: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत लियोओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अंकसहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किंग्स, राजस्थान, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजको मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
0: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपथ पठायो, चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665990999947729229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक।

डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गत आर्थिक वर्षमा लमजुङका स्थानीय तहको बेरुजु 9.5 करोड़, अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा बेरुजु घट्यो। लमजुङको प्रदेश तथा प्रदेशसभा सदस्य टीका कुमारी बस्याल, कांग्रेस संसदीय दलको सचेतक नियुक्त, भोजुङ, घलेगाउँ र पाम्चोकमा फोहोर मैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, र अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षमा मनाङका स्थानीय तहको बेरुजु घट्यो। अब समाचार विस्तारमा। लमजुङका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरुजु रहेको पाइएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु कम भएको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा रहेको 9,49,30,46,000 रूपियाँ

0: बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार जिल्लामा रकमको आधारमा सबैभन्दा बढ़ी रायनस नगरपालिकामा बेरुजु देखिएको छ। रायनसमा मात्रै 1,74,09,000 रूपियाँ बेरुजु देखिएको हो। लेखा परीक्षण भएको 1,34,60,15,000 रूपियाँ 1.29% रकम बेरुजु देखिएको हो। त्यसै गरी गत आर्थिक वर्षको लेखा परीक्षणमा सुन्दर बजार नगरपालिकामा 1,42,72,000 रूपियाँ बेरुजु देखिएको छ। लेखा परीक्षण भएको कुल रकम 1,55,63,51,000 मध्ये 0.92% बेरुजु देखिएको हो। त्यस्तै जिल्लाको मर्सेङ्गी गाउँपालिकामा पनि लेखा परीक्षण भएको कुल रकम 1,31,73,56,000 रूपियाँ मध्ये 1.08% अर्थात 1,41,86,000 रूपियाँ बेरुजु देखिएको छ। त्यसै गरी मध्य नेपाल नगरपालिकामा पनि गत आर्थिक वर्षमा 1,33,66,000 रूपियाँ बेरुजु देखिएको छ। कुल रकम 1,41,73,44,000 रूपियाँ लेखा परीक्षण भएकोमा 0.94% बेरुजु देखिएको महालेखाले जनाएको छ। जिल्लाको दुर्दी गाउँपालिकामा गत आर्थिक वर्षको लेखा परीक्षण भएको कुल रकम 1,29,35,03,000 रूपियाँ मध्ये 1.01% अर्थात 1,30,95,000 रूपियाँ बेरुजु देखिएको छ। जिल्लाकै सबैभन्दा विकटमा रहेको दूधपोखरी गाउँपालिकामा गत आर्थिक वर्षको लेखा परीक्षण भएको कुल रकम 81,17,99,000 मध्ये 1,06,84,000 अर्थात 1.32% बेरुजु देखिएको छ। जिल्लाको सदरमुकाम समेत रहेको विशेषहर नगरपालिकाको पनि गत आर्थिक वर्षमा 96,35,000 रूपियाँ बेरुजु देखिएको छ भने जिल्लामै सबैभन्दा कम बेरुजु कोलासुथार गाउँपालिकाको 28,29,000 रूपियाँ बेरुजु देखिएको छ। विशेषहरमा लेखा परीक्षण भएको 1,80,53,38,000 रूपियाँको 0.53% बेरुजु देखिएको छ भने कोलासुथारको 77,95,58,000 लेखा परीक्षण भएकोमा 0.36% बेरुजु देखिएको छ। जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष 2079-80 9,90,12,82,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 15,70,66,000 रूपियाँ बेरुजु देखाइएको थियो। आर्थिक वर्ष 2078-79 22,05,16,000 रूपियाँ बेरुजु देखाइएको थियो भने सोभन्दा अघिल्लो आर्थिक वर्षमा 21,65,13,000 रूपियाँ बेरुजु देखिएको थियो। गण्डकी प्रदेश सभामा लमजुङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य टीक कुमारी बस्याल संसदीय दलको सचेतकमा नियुक्ति हुनुभएको छ। नेपाली कांग्रेसको समानुपातिक सांसद रहनुभएकी बस्यालले नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले सचेतकमा नियुक्ति गरेको हो। संसदीय दलको नेता तथा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सोमबार उहाँलाई सचेतकमा नियुक्ति गरेका हुन्। यसअघि सचेतक रहेका प्रकाश बराललाई प्रमुख सचेतक बनाएपछि उक्त पद रित्त थियो। यसअघिका प्रमुख सचेतक नन्दप्रसाद नेउपाने भनी पछिल्लो मन्त्री परिषदमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन्। सचेतकले संसदीय दलभित्र समन्वय बैठक व्यवस्थापन तथा दलका सांसदलाई पार्टी निर्णय अनुसार परिचालन गर्ने जिम्मेवारी हुन्छ। लमजुङकी स्थायी बासिन्दा बस्याल प्रदेशसभामा दलित क्लस्टरबाट समानुपातिक सांसद निर्वाचित भएकी हुन्। गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका 27 प्रदेशसभा सदस्य छन्। प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले दुई तिहाई सहित प्रदेश सरकार चलाइरहेका छन्। प्रदेशमा एमालेका 22 प्रदेशसभा सदस्य रहेका छन्। लमजुङ जिल्लाको रायनस नगरपालिका 10 प्यारजुङमा आर्थिक अवस्था कमजोर रहेकी 55 वर्षीय खुशीमाया गुरूङका लागि श्रमदान मार्फत घर निर्माण अभियान शुरू गरिएको छ। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा अघि बढ़ाइएको उक्त अभियानको औपचारिक शुभारम्भ गरिएको हो। घर निर्माण कार्य श्रम संस्कृति पार्टी लमजुङको विशेष पहल तथा स्थानीय श्रमदाताहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ। अभियानमा पार्टीका रायनस नगरपालिका संयोजक टीकाराम गुरूङ, अध्यक्ष सन्तोष ढिंगल, कोष अध्यक्ष सुमी गुरूङ, कोषलाल गुरूङ लगायत श्रमदाताहरूको उल्लेखनीय सहभागिता रहेको छ। विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यसहित शुरू गरिएको यस अभियानलाई पूर्णता दिन देश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि समेत अनुरोध गरिएको छ। श्रमको सम्मान, सहकार्य र सामाजिक सद्भावलाई केन्द्रमा राखेर सञ्चालन गरिएको अभियानलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। लमजुङको भुजुङ, घलेगाउँ र पामचोकमा फोहोर मैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिसँग सहकार्य गरी सचेतना कार्यक्रम आयोजना गरेको हो। तीनवटै क्षेत्रमा भएको कार्यक्रममा सहभागीहरूलाई फोहोरका प्रकार, फोहोर वर्गीकरण, वर्तमान फोहोर व्यवस्थापनको अवस्था, आवश्यक समन्वय तथा आयोजनाद्वारा निर्माण गरिएको फोहोर संकलन केन्द्र र यसको प्रभावकारी प्रयोगबारे जानकारी गराएको थियो। फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन वृहत छलफल तथा अन्तर्क्रिया समेत गरिएको थियो। कार्यक्रममा अभ्यासमूलक फोहोर वर्गीकरण गतिविधि पनि सञ्चालन गरिएको थियो भने सहभागीहरूलाई विशेषतः जैविक तथा अजैविक फोहोर छुट्याउने तरिका, पुनः प्रयोग र व्यवस्थापनका उपायबारे व्यावहारिक जानकारी दिइएको थियो। कार्यक्रममा एक्याप इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख प्रमोद राज रेग्मी, वरिष्ठ रेन्जर वासुदेव न्यौपाने, रेन्जर विज्ञान जीसीले सहज थियो। कार्यक्रमले स्थानीय समुदायमा सरसफाई तथा वातावरण संरक्षणप्रति थप जागरण ल्याउने विश्वास गरिएको छ। कार्यालयले आफ्नो क्षेत्रभित्रका नागरिकलाई समुदाय स्तरमै विभिन्न वन, वन्यजन्तु, वातावरण सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि गत चैतमा वन डडेलो न्यूनीकरण तथा नियन्त्रण सप्ताह, वैशाखको पहिलो साता वन्यजन्तु संरक्षण तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पनि सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको कार्यालयले जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
6: तपाईँको चाहना पूरा गर्नको लागि मर्सङ्गी युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
5: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7, लमजुङ।
7: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसी सहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसी सहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
8: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
6: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसिसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।
10: मर्सेङ्गे एफएम 95 मेगाहर्ज।
6: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मनाङका स्थानीयले बेरुजू रकम घटाएका छन्। आर्थिक वर्ष 2080-81 10 करोड़ बढ़ी बेरुजू देखिएका मनाङका स्थानीय तहमा गत आर्थिक वर्ष करिब 4 करोड़को हाराहारीमा मात्रै बेरुजू देखिएको हो। जिल्लाका 4 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 1,75,36,45,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 3,73,09,000 रूपियाँ बेरुजू भएको महालेखा प्रतिवेदनले देखाएको हो। मनाङमा अघिल्लो आर्थिक वर्षमा 10,77,94,000 रूपियाँ बेरुजू देखिएको थियो। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी निस्याङ गाउँपालिकामा बेरुजू रहेको पाइएको छ। निस्याङ गाउँपालिकामा मात्रै 55,11,34,000 रूपियाँ लेखा परीक्षण भएकोमा त्यसको 2.56% रकम अर्थात 1,40,93,000 रूपियाँ बेरुजू देखिएको हो। निस्याङमा अघिल्लो आर्थिक वर्षमा पनि लेखा परीक्षण भएको कुल रकम 40,11,06,000 रूपियाँ मध्ये त्यसको 13.65% रकम अर्थात 5,47,70,000 रूपियाँ बेरुजू देखिएको थियो। त्यसै गरी मनाङको नासोङ गाउँपालिकामा लेखा परीक्षण भएको कुल रकम 51,77,88,000 रूपियाँ मध्ये 1.86% अर्थात 96,23,000 रूपियाँ बेरुजू देखिएको महालेखको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा नासोङ गाउँपालिकामा लेखा परीक्षण भएको रकमको 5.70% अर्थात 53,71,30,000 रूपियाँ लेखा परीक्षण गर्दा 3,50,00,000
0: 97,000 रूपियाँ बेरुजु देखिएको थियो। मनाङको सदरमुकाम समेत रहेका चामे गाउँपालिकामा पनि लेखा परीक्षण भएको रकमको 1.92% रकम बेरुजु देखिएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार चामेको लेखा परीक्षण भएको कुल रकम 36,04,50,000 रूपियाँ मध्ये 69,37,000 रूपियाँ बेरुजु देखिएको हो। अघिल्लो आर्थिक वर्षमा चामेको लेखा परीक्षण भएका कुल रकम 37,35,86,000 रूपियाँ मध्ये 4.38% अर्थात 1,63,48,000 रूपियाँ बेरुजु देखिएको थियो। साबिक वर्ष जस्तै मनाङमा सबैभन्दा कम बेरुजु नार्पभूमि गाउँपालिकामा देखिएको छ। नार्पभूमि गाउँपालिकाको लेखा परीक्षण भएको कुल रकम 32,42,73,000 रूपियाँ मध्ये 2.05% अर्थात 66,56,000 रूपियाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा नार्पभूमिमा लेखा परीक्षण भएको कुल रकम 30,11,85,000 रूपियाँ मध्ये 60,79,000 रूपियाँ अर्थात कुल रकमको 2.02% मात्रै बेरुजु देखिएको थियो। समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा मनाङमा बेरुजु रकम दोब्बर भन्दा बढ़ी घटेको छ। मनाङमा स्थानीय तहमा आर्थिक वर्ष 2079-80 कार्यान्वयनमा रहेको 1,87,30,78,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 3,89,97,000 रूपियाँ बेरुजु देखिएको थियो। सरकारले काठमाडौँ उपत्यकाका नदी किनाराबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारामा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजु गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनुभयो। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यसै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरनीको राजमार्गको मर्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। बैठकले कानूनी सुधारका क्रममा प्रत्ययन नियमावली 2083 र सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति पनि प्रदान गरेको छ। प्रशासनिकतर्फ नेपाल सरकार कार्य विभाजन नियमावली 2083 बमोजिम राजपत्रंकित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलन तथा पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गत आर्थिक वर्षमा लमजुङका स्थानीय तहको बेरुजु 9.5 करोड़ अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा बेरुजु घट्यो। लमजुङकी प्रदेशसभा सदस्य टीका कुमारी बस्याल कांग्रेस संसदीय दलको सचेतक नियुक्त भुजुङ घलेगाउँ र पामचोकमा फोहोर मैला व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न र अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षमा मनाङका स्थानीय तहको बेरुजु घट्यो। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
5: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्करधान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
8: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीशहर नगरपालिका लमजुङ।
2: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीशहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
7: हाम्रो शाखा बेसीशहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
2: लीज दर्ता र दर्तित्वको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
1: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत। काठमाण्डुका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने।
3: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
1: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड। गाउँको विकासमा बजेट मौन।
4: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
1: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा

0: एक्युज गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
1: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका छ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
2: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रूप 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
1: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 को बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
3: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको प्रयोग हो, एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरिरहेका छैन। त्यहाँ
4: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
5: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
6: अनुदान र ऋणको भेज अन्तरलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नुभएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
7: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
1: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
8: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुरा

0: एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
1: बेरोजगारी बढेको छ, मध्यपूर्वको द्वन्दका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन्, र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
0: तपाईँले एकदम एकदम एकदम कोष मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुत्पादक खजुर खर्च भनेको कारणले त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ हिमालयका परीक्षकै प्रतिवेदनले भने जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो हिमालयका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि धेरैवटा रेक कसरी छुट दिनुभएको कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
2: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ।
3: बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
4: झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
3: 1400 भन्दा बढ़ी बाल बालिका प्रभावित। रिपोर्ट सँगै सुक्खा मौसम सहन सक्ने धानको बिउ कुन होला। संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमान्दारिता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
8: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
9: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 आमा चाहिँ हामीले फेला पार्यौं। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 आमा चाहिँ फेला पर्नुभयो।
8: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
10: जति हुन्छ सानोमा वृद्धि विकास हुन्छ, 2 मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नुलाई।
8: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 मध्यम र 36 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
11: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
8: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्बर सुनार।
4: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झण्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
8: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
12: स्वजन्य भनेर चाहिँ छोरा बुहारीलाई पनि अनि त्यसपछि त्यो बच्चाले पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने, तर छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले भेटा।
8: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने
13: बहुगुणी धान एक, बहुगुणी धान दुई, हरदिनाथ तीन, हरदिनाथ दुई, हरदिनाथ पाँच छन्। पश्चिमी नेपालको लागि सर्जु बाहुन छ, त्यसै गरी राधा चार छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
3: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञसँगको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
1: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
13: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुक्खा धान एक, सुक्खा धान दुई, सुक्खा धान तीन, सुखा पाँच र सुखा छ। त्यस्तै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान एक, बहुगुणी धान दुई। त्यस्तै गरी हामीसँग एक दुईवटा अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ तीन, हरदिनाथ दुई, हरदिनाथ पाँच छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु बाहुन छ, त्यसै गरी राधा चार छ। यी जातहरू चाहे अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
17: यहाँले भन्नुभएको सुक्खा एकदेखि छसम्म, त्यसपछि हरदिनाथको कुरा गर्नुभयो, यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सक्नुहुन्छ कि सक्छ?
13: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक, केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
17: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
13: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमाण्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन् ती शाखामा कन्ट्याक्ट गर्ने सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले मगाइदिन सक्नुहुन्छ।
17: यहाँले भन्नुभएको जति पनि जातहरू त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो अझ उत्पादन बढ्ने?
13: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुक्खा 3 मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा 3 रोजेका छन्। त्यसै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
17: तराईका लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने
13: हजुर। यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौ। त्यसै गरी सर्जु 52 छ, सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
17: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
13: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौ, बढी उत्पादन पाउन सक्छौ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन् होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मारमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
17: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
13: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्वतिर तरहरा 1 हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1-2-3 हुन सक्छन् होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सब्जी 52, सुक्खा 3, बहुगुनी 2 यी जातहरू छन्। अलिक उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौ।
17: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
13: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप म त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्, 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्, परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
3: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा भीषण बाढ़ी 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाडौँमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर नयाँ सरकार, संसद र अब बन्ने सरकारको नीति तथा कार्यक्रममा बालबालिकाका सवालका बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीका लागि हामीसँग हाम्रो स्टुडियोमा हुनुहुन्छ बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल। यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: हजुर, शुरूमा सुकुम्बासी समस्याबाट नै शुरू गरौं। सरकारले सुकुम्बासीहरूलाई बसिरहेको ठाउँबाट उठाएर अर्को ठाउँमा सार्नको लागि जुन प्रयत्न गर्यो, त्यो प्रयत्न गर्दाखेरि बालबालिका कस्तो चपेटामा परे?
1: सबभन्दा पहिला त नेपाल सरकारले सुकुम्बासीलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने नाममा जुन बस्तीहरूमा एकदम छोटो समयमा जुन किसिमबाट डोजर लगाएर बालबालिका, महिला, ज्येष्ठ नागरिक सहित घरहरू भत्काएर जुन लाने काम भयो, त्यो कामबाट सबैभन्दा पीड़ित प्रभावित वर्ग भनेको बालबालिका हो। र त्यो बालबालिकाभित्र पनि गर्भवती महिला, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्तिहरू र त्यहाँका बालबालिकाहरू चाहिँ सबभन्दा बढी पीड़ा र प्रभावित भए पहिलो। दोस्रो चाहिँ नि राज्यले सुकुम्बासी तथा भूमिहीनहरूलाई व्यवस्थापन गर्नुपर्छ र विगतका सरकारहरूले विशेष गरी यो भूमिहीनहरूलाई, भूमिहीन सँगसँगै यो बसोबास गरिरहेका तर चाहिँ अव्यवस्थित बसोबास गरिरहेका मान्छेहरूका निम्ति आफ्नो किसिमबाट विगतमा पहलहरू भएका हुन्। तर पहल कदमी हुँदाहुँदै पनि कतिपय ठाउँमा निष्कर्षमा पुग्ने क्रममा थिए होलान्, कतिपय चाहिँ निष्कर्षमा पुर्याउन सक्ने स्थिति थिएन होला, विवाद थियो होला। ती डकुमेन्टहरूलाई राम्रोसँग अध्ययन अनुसन्धान गरेर हेरेर मात्रै त्यो काम सरकारले गर्नुपर्ने काम हो। तर त्यो समय सबै हेरेर वैकल्पिक व्यवस्थासहित जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण, अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो। त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यकामा मात्र होइन, उपत्यका बाहिर पनि भयो। र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियारसहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर, त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ, खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो, भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।

0: तपाईँको
1: र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्, यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा दुई पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागु औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका दुईजना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका दुईजना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझा पखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
3: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधान वा न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
2: झण्डै 2 साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 जनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
3: न्याय प्रशासनमा चाहिँ 2 किसिमबाट हुन्छ, एउटा सम्पादन र कुरा हुन्छ, न्याय सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी लिट दर्ता गरिदिने, दर्पित गरिदिने सरकार सबै कार्यहरू चाहिँ के हो त भन्नु चाहिँ यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासन होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्नु छैन।
2: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
0: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
2: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर, यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
0: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, नौजनाको न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू नौजना मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
2: पुऱ्याउँछ। आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
0: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
2: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ, अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ, अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
0: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँकै बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
2: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च, नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
0: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेर
2: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्य। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
4: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
2: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
1: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 14:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
1: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेङ्गे युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
0: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी शहर 7 लमजुङ।
2: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
3: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीशहर नगरपालिका लमजुङ।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041223, 4021224, मोबाइल 9841445148।
0: बोधे लोटी पर्दिरो बैंगने विवरण पी भिया मुई खाता खै हाम्रो
5: खै खै बहु कोही लोटरी भरिदिलुवा
6: आङी चमी जो लोटरी पर्दिउ छाम्तै गुदी
5: भरिदि आ भरिदि भ लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सतर्क तन छबिस क्या पर्दैन।
6: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

सामुदायिक रेडियो मर्सङदी 95 मेगाहर्ज सुनेर बसिरहनुभएका श्रोताका लागि हाम्रो सन्देश, तपाई अहिले रेडियो सुनेर सुत्ने तर्खरमा हुनुहुन्छ होला, कोही घरदन्त गर्दै हुनुहुन्छ होला भने कति लेखपढ गर्दै हुनुहुन्छ होला, तर काम गर्ने क्रममा कति कुरा बिर्सन पनि त सक्नुहुन्छ। तपाईले कुखुरा, बाख्रा, भेडाको खोरमा चुकुल लगाउन त भुल्नु भएन, गाई, भैंसी र पाठापाठी राम्रोसँग बाँध्नुभयो, एक पटक गएर पो हेर्ने हो कि फेरि रातभरि बाली नाली खाएर सखा पार्न सक्छ। आफ्नो आफन्त जनसँग एकल फोन गर्नुपर्नेमा भुल्नु त भएन। तपाईले नियमित रूपमा खानुपर्ने औषधि खान भुल्नुभयो कि भान्साको काम सकिएर ग्यास आगो राम्रोसँग निभाउनुभयो, फेरि सानो हेलचेक्राइले गर्दा ठूलो विनाश निम्त्याउला नि। धारा बन्द गर्न, बत्ती निभाउन अनि ढोकाको चुक्कुल लगाउन त बिर्सनु भएन, एक पटक हेर्ने पो हो कि। अन्त्यमा रात्रि सुखद सपनीका साथ बितोस। शुभरात्रि।